0: रिपोर्ट। रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से हर रंग अनुहोस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंट।
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
6: दुर्गाको पिटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
8: हेलो के छ तेरो खबर
9: ठिक छु यार सन्चै छस्
8: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
9: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
8: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
9: मैले पनि किन्नु छ के सँगै किनौँ न
8: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
9: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्मेल संसार हो त्यही जाऊँ न
8: ए मैले पनि खुब सुनेको छु किन्मेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने
10: एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
11: तन्ना आज फेरि हाल्नुहोस्
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
12: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असोज 6 गते मंगलबार। तदनुसार सन् 2026 सेप्टेम्बर 22 तारीक नेपाल सम्वत 1146 भदौ शुक्ल पक्ष एकादशी तिथि। तब हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू।

0: बजार अनुगमनको नाममा व्यवसायलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग, गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्नेमा जोड़। गण्डकीमा भदौ महिनामा 91 सवारी दुर्घटना, 21 जनाको मृत्यु, 1,28,95,500 रूपियाँ राजस्व संकलन। एमालेको केन्द्रीय कमिटी बैठक शुरू, नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार। नेपाली कंग्रेसको देउवा समूहद्वारा कास्कीमा महाधिवेशन समिति गठन, जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी। पोखरामा खुल्यो नेपाली उत्पादन मात्रै बिक्री गर्ने गोठालो मार्ट, यो देश निर्माणको अभियान भएको परिकल्पनाकार डाक्टर भूषालको दावी। शुक्रबारदेखि आइतबारसम्म हावाहुरी सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई, सतर्कता अपनाउन आग्रह। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको संख्या सीमित गर्ने, ट्रम्प शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू, र 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूललाई। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
3: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59321, 061-581-8071।

पोखरा उद्योग वाणिज्य संघले तोकिएको भन्दा बढ़ी मूल्य लिएर सामान बिक्री वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्य नगर्न उद्योगी व्यवसायसँग आग्रह गरेको छ भने बजार अनुगमनको नाममा व्यवसायलाई हतोत्साहित नपार्न सरकारवाला निकायसँग माग गरेको छ। संघको तर्फबाट अध्यक्ष शोभा गौतम सहितको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई बुझाएको ध्यानाकर्षण पत्रमा उद्योगी व्यवसायीले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने माग गरिएको छ। चाडबाड़ नजिकै गर्दा सरकारी निकाय तथा केही संघ संस्थाबाट गरिएको बजार अनुगमनको क्रममा केही व्यवसायमाथि कार्यवाही गरिएका समाचार सार्वजनिक भएसँगै संघले प्रमुख जिल्लाधिकारी अधिकारीको ध्यानाकर्षण गराउँदै व्यवसायीको अधिकारको पक्षमा वकालत गरिएको हो। ध्यानाकर्षण पत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले बजार अनुगमनको क्रममा निजी क्षेत्रको सहभागिता सुनिश्चितताको पहल तथा उपभोक्ता हितबारे सचेतना कार्यक्रम सञ्चालनको पहल गर्ने आश्वासन दिएका छन्। निजी क्षेत्रलाई हतोत्साही बनाउने प्रशासनको उद्देश्य नभएको तर आपूर्ति प्रणाली चुस्त दुरूस्त राख्दै उपभोक्तालाई सहजै उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन प्रशासन क्रियाशील रहेको भनाइरहेको छ। ध्यानाकर्षण पत्रमा बढ़ी नाफा लिने प्रवृत्तिलाई निषेध गर्दै गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्ने बताउँदै व्यवसायलाई स्वच्छ मर्यादित र उपभोक्ता हित अनुकूलको बनाउनका निम्ति सरकारवाला निकायहरूसँग सदैव सहकार्य गर्दै आइरहेको बताइएको छ। तोकिएको भन्दा बढ़ी मूल्य लिएर सामान बिक्री वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्यको भत्सना गरे पनि संविधानको धारा 17 उपधारा 1 चले दिएको अधिकारभित्र रही व्यवसाय गर्न पाउने अधिकारमा यो वा त्यो बहानामा धावा बोल्न मिल्दैन भन्नेमा उत्तिकै दृढ़ रहेको संघले प्रष्ट पारेको छ। संविधानको सो धाराले नेपाली नागरिकलाई नेपालको कुनै पनि भागमा पेशा रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता प्रदान गरेको भन्दै ध्यानाकर्षण पत्रमा संघ संविधानको धारा 44 व्यवस्था भए अनुरूप उपभोक्ताको हितप्रति पनि उत्तिकै सचेत रहेको जिकिर गरिएको छ। चाडबाड़को मुखमा बढ़ी भीड़भाड़ हुने बेला गरिने अनुगमनले व्यवसायलाई हतोत्साहित बनाएको जिकिर गर्दै संघले समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, दुकान कबलमा भीड़भाड़ भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवश भएका सामान्य त्रुटिमा टेकेर व्यवसायको चरित्र हत्या हुने गरी प्रचार प्रसार गराउनलाई न्यायचित मान्न नसक्ने ठहर गरेको छ। कार्यवाहीको नाममा सोझै दण्ड जरिवानाको रसिद काट्ने तथा सो कार्यलाई सार्वजनिक संचार माध्यम मार्फत प्रसारण गर्ने कार्यले व्यक्तिको कानूनी प्रतिरक्षाको अधिकारको हनन गरेको महसुस गरिएको भन्दै कार्यवाहीको नाममा गरिने यस्ता कार्यबाट उद्योगी व्यवसायले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने माग रहेको संघको रहेको उल्लेख गरिएको छ। संघकी अध्यक्ष गौतमको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र बास्तोला, उद्योग उपाध्यक्ष सौगात थापा, वाणिज्य उपाध्यक्ष मनोज कुमार श्रेष्ठ, महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्सन प्रजु तथा उपमहासचिव प्रदीप राज भण्डारी रहेका थिए। संघको तर्फबाट नजिकिएका चाडबाड़लाई केन्द्रमा राख्दै उपभोक्ताबाट हुने सम्भावित मागको आपूर्तिको लागि तयार रहन चाडबाड़लाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरूमा यथाशक्य छूटको व्यवस्था गर्न र गुणस्तरीय वस्तुहरूको बिक्री वितरणको व्यवस्था मिलाउन कानूनले तोके भन्दा बढ़ी मूल्य तथा म्याद गुज्रेका सामान खरिद बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त दुरूस्त राख्नको लागि अनुरोध गरिएको महासचिव सुदीप प्रधानाङ्गले बताएका छनृ।

शिक्षा तथा खेलकूद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनीतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै वहाँले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ। शिक्षा नियमावली 2059 दशौं संशोधनको नियम 133 शिक्षकले कसैमाथि पनि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने उल्लेख गरिएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न हुने कार्य नियमावलीको व्यवस्था विपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानून अनुसार आवश्यक कार्यवाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ। त्यसैगरी गरिएको कार्यवाही बारे शिक्षा विकास तथा समन्वय एकाईलाई अविलम्ब जानकारी गराउन समेत पत्र मार्फत भनिएको छ। पत्रको बुद्धार्थ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभागलाई दिइएको छ। शिक्षा मन्त्रालयको निर्देशन र शिक्षा नियमावलीको प्रावधान विपरीत शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाई बैतडीले जिल्लाका विद्यालयमा कार्यरत शिक्षकको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको हो।

0: अण्डमान सागर आसपास विकसित भएको न्यून चापीय प्रणाली चक्रवातमा परिणत हुने तर्खरमा छ। त्यसको असर नेपालसम्म आइपुग्ने भएकाले समग्र देशव्यापी रूपमा उच्च सतर्कता अपनाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मौसम विज्ञान विभागले उच्च चासोका साथ दिन रात यसको अनुगमन गरिरहेको मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, चक्रवात कहाँ कसरी ल्याण्डफल हुन्छ, भारततिर गएर नेपाल फर्कन्छ वा सिधै यति आउँछ भन्ने विषयले नेपालमा त्यसको असर निर्धारण गर्ने भएकाले उच्च सतर्कताका साथ धेरै मौसमी मोडलको अनुगमन गरिरहेका छौं। उहाँका अनुसार भारतका विभिन्न शहरमा यो वर्षको मनसून अन्त्य भइसकेको छ, त्यसैले यो नेपालतिर कायम रहेको मनसूनी हावासँगै बंगालको खाड़ी हुँदै यता आउने सम्भावना प्रबल छ। विभागले विशेष मौसम बुलेटिन जारी गर्दै असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ। विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्ममा 6 जिल्ला बाहेक सबै जिल्लामा उक्त प्रणालीको असर पर्ने देखिएको छ। देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र यति बेला बंगालको खाड़ीको मध्य भूभाग आसपास आइपुगेको छ। प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको श्री त्रिशूली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिइएको छ। यसअघि 2072 वैशाख 12 गतेको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेको श्री त्रिशूली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासोपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समितिमा रासोपाबाट संयोजक पराजुली बाहेक निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अच्युतम लामिछाने, रविन्द्र पटेल र मिग्मा ग्याबु शेर्पा रहेका छन्। यस्तै कंग्रेसबाट मोहन आचार्य र सीता उर्मिला थपलिया सदस्य रहेका छन्। एमालेबाट डाक्टर पुष्पराज कौडेल र गंगा श्रेष्ठ सदस्य रहेका छन्। नेकपाबाट रमेश कुमार मल्ल, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई र राप्रपाबाट सरस्वती लामा सदस्य रहेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्वालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
5: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
10: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: मुटु
9: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
12: फोन 061-572-648, 572-849।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342, 433-640।
18: होम केयर सेवा होम केयर सेवा
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
18: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560992977।
20: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405।
21: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
20: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560101, 97150010031। पोखरा न्यू रोड BND भवन, सानेमा बैंक रहेको भवन।
22: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
23: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
22: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
23: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
24: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
22: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
23: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
22: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
25: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061454689, 452715।
26: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
27: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
26: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।

गण्डकी प्रदेशमा भदौ महिनामा भएका 91 वटा सवारी दुर्घटनामा पनि 21 जनाको मृत्यु भएको छ। दुर्घटनामा 14 पुरूष र 7 महिलाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा कास्कीले जारी गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दुर्घटनामा परि 176 जना घाइते भएका छन्। घाइते हुनेहरूमा 33 जना गम्भीर र 143 जना सामान्य रहेका छन्। गम्भीर घाइते हुनेमा 25 पुरूष, 7 महिला र 1 बालक छन्। त्यस्तै सामान्य घाइतेमा 92 पुरूष, 40 महिला र 4 बालक र 7 बालिका रहेका छन्। दुर्घटनामा कुल 121 वटा सवारी साधन संलग्न भएका छन्। प्रहरीले दुर्घटनामा परेका 91 जनाको उद्धार गरेको छ। दुर्घटनाको कारण बारे जानकारी दिँदै सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले भनेका छन् अधिकांश दुर्घटना सवारी चालकको लापरवाहीका कारण भएका छन्। कुल 91 दुर्घटना मध्ये 74 वटा चालकको कारणले भएका हुन्। चालकको कारणले भएका दुर्घटनामा तीव्र गतिका कारण 38, मादक पदार्थ सेवनका कारण 16 र अन्य कारणले 20 वटा भएका छन्। यस्तै सवारी साधनको खराबीका कारण 6, यात्रुको लापरवाहीले 9 र सड़कको खाल्डा खुल्डीका कारण 2 वटा दुर्घटना भएका छन्। प्रहरीले भदौ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने 14,553 वटा सवारी साधनलाई कार्यवाही गरेको छ। कार्यवाहीबाट 1,28,95,500 रूपियाँ राजस्व संकलन भएको छ। सो अवधिमा 3,788 पटक सवारी चेकिङ गरिएको थियो। 6,377 पटक ट्राफिक प्रहरी परिचालन गरिएको थियो। विशेष कार्यवाही अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने 645 जनाबाट 3,89,000 रूपियाँ र तीव्र गतिमा चलाउने 266 जनाबाट 1,51,000 रूपियाँ राजस्व उठाइएको छ। स्वरूप परिवर्तन गर्ने 126 वटा सवारीलाई 1,49,600 रूपियाँ जरिवाना गराई यातायात व्यवस्था कार्यालय पठाइएको छ। लेन अनुशासन उल्लंघन गर्ने 345 जनाबाट 2,13,000 रूपियाँ र ओभरलोड बोक्ने 241 सवारीबाट 4,27,500 रूपियाँ राजस्व संकलन गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। हिजोदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभएको छ। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या, हतारो, दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनु भएको छ। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचुनी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभएको छ। गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवा निधि बसौलामाथि पोखराको पद्म नर्सिङ होम स्तर वृद्धिको अनुमति दिने विषयमा घुस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन शुरू गरेको छ। घुस लेनदेनको विषय संचार माध्यम मार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्री परिषदले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचन्दले जानकारी दिनुभएको छ। उक्त प्रकरणमा मुछिनुभएका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बसौलालाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा फिर्ता बोलाइएको छ। उक्त घटनाको छानबिन तथा अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पत्रचार समेत गरेको प्रवक्ता शेरचन्दले बताउनु भएको छ। छानबिन समितिलाई 15 दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। समितिले अस्पतालको अनुमति, स्तर वृद्धि सम्बन्धी कानूनी व्यवस्था प्रक्रिया लगायतका विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्नेछ। छानबिनबाट उक्त विषयको वैधानिकता र प्रक्रियागत अवस्था स्पष्ट नभएसम्म सम्बन्धित अस्पताल स्तर वृद्धिका लागि दिएको अनुमतिको निर्णय कार्यान्वयन नगरी स्थगन गर्न स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढ़ाइने भएको छ।
नेपाली कंग्रेसका दुई समूहले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि अन्यल सिर्जना भइरहँदा कास्कीमा देउवा समूहले आगामी 15 महाधिवेशनका लागि भन्दै विभिन्न तहमा संयोजकहरू चयन गरेको छ। देउवा समूहले कास्की जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी दिएको छ। यसै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 1 को संयोजकमा विकास लामा गुरूङ, क्षेत्र नम्बर 2 राजेन्द्र बराल र क्षेत्र नम्बर 3 पदम बस्ताकोटी चयन भएका छन्। पोखरा महानगरपालिका संयोजकको जिम्मेवारी मिलन प्रसाद तिवारीले पाएका छन्। गाउँपालिका तहतर्फ रूपामा ढग बहादुर थापा, मादीमा खिम बहादुर जीशी र अन्नपूर्णमा भरत बहादुर केसी संयोजक चयन भएका छन्। माछापुच्छ्रे गाउँपालिकामा भने संयोजकको नाम टुंगिन बाँकी रहेको छ। पार्टीभित्रको आन्तरिक विवादका कारण दुवै पक्षले 15 महाधिवेशन छुट्टा छुट्टै गराउने तयारी गरेका छन्। गगन थापा नेतृत्वको समितिले असोज 16 गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै असोज 3 र 4 गते देशभर ओडा अधिवेशन सम्पन्न गरेको छ। यता 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूहले भने असोज 15 गतेबाट मात्रै ओडा अधिवेशन शुरू गरी मंगसिर 15 केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। अधिवेशनको प्रक्रिया शुरू गर्नका लागि जिल्ला क्षेत्र र पालिकाहरूमा तयारी समिति गठनको क्रियाकारी भइरहेको कंग्रेस नेता पोषनाथ शर्माले बताएका छन्। दुई समूहको फरक फरक कार्यतालिकाले गर्दा कास्कीका धेरैजसो नेता कार्यकर्ता असोज 3 गतेको ओडा अधिवेशनमा सहभागी भएनन्। असोज 3 र 4 अधिवेशन बहिष्कार गरेका अधिकांश नेताहरू असोज 15 गतेदेखि शुरू हुने देउवा समूहको महाधिवेशन प्रक्रियामा जोड़िने भएका छन्। यसरी असोज 3 अधिवेशनमा सहभागी नभई असोज 15 प्रक्रियामा सहभागी हुनेहरूमा पूर्व केन्द्रीय सदस्य गुरू बराल, महासमिति सदस्यहरू सोभियत बहादुर अधिकारी, दुर्गा प्रसाद तिमिल सिन्हा, ऋषिराम काफ्रे रहेका छन्। त्यस्तै महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, गण्डकी प्रदेश सदस्य आशिक गुरूङ, प्रदेश प्रतिनिधि गणेश बहादुर भट्टराई र किसान महासंघका गण्डकी प्रदेश सभापति पुष्पमणि भण्डारी पनि देउवा समूहको महाधिवेशन प्रक्रियामा जोड़िने भएका छन्। यसरी असोज 3 अधिवेशनमा सहभागी नभई असोज 15 प्रक्रियामा सहभागी हुनेहरूमा पूर्व केन्द्रीय सदस्य गुरू बराल, महासमिति

0: पनि असोज तीनको प्रक्रियामा सहभागिता जनाएनन्। प्रदेश सांसद गुरूङले ओडा अधिवेशनको उद्घाटन गरे पनि क्षेत्रीय प्रतिनिधि बन्न अस्वीकार गर्नुभएको थियो। त्यस्तै विकास लामा गुरूङ, गोविन्द एलसी लामिछाने, मिलन तिवारी, तरूण दलका पूर्व जिल्ला सचिव पदम बस्ताकोटी, प्रेम बराल, तरूण दल कास्की उपाध्यक्ष प्रेमलाल पुन, राजेन्द्र बराल, दीपक पौडेल, नेविसंग पोखरा महानगर सभापति विपिन पौडेल, ढगबहादुर थापा र अञ्जन जङ थापा लगायतका नेताहरू असोज पन्ध्रको ओडा अधिवेशनमा सहभागी हुने बुझिएको छ। पोखराको इन्द्रचोकमा नेपाली उत्पादन मात्र बिक्री गर्ने गोठालो माट सञ्चालनमा आएको छ। माटको पोखरा शाखाको सोमबार गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धिताले उद्घाटन गर्नुभएको छ। गत असारमा बुटौलबाट सञ्चालनमा आएको गोठालो माट विस्तार गर्ने क्रममा पोखरामा पनि शाखा स्थापना गरिएको हो। माटका परिकल्पनाकार डाक्टर निकोलस भूषालले किसानले उत्पादनको उचित बजार नपाउने र उपभोक्ताले नेपाली उत्पादन सहज रूपमा प्रयोग गर्न नपाउने अवस्थालाई ध्यानमा राखेर माट सञ्चालनमा ल्याइएको बताउनु भएको छ। उहाँले देश वस्तु आयात गरेर मात्र समृद्ध बन्न नसक्ने बताउँदै उत्पादन उद्योग उद्यमी र उपभोक्ता बीचको सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उत्पादनलाई उद्यमसँग र उद्यमलाई उपभोक्तासँग जोड्ने माध्यमका रूपमा गोठालो माटलाई विकास गर्न खोजिएको उहाँको भनाइ छ। डाक्टर भूषालका अनुसार माटमा नेपालमै उत्पादित लत्ता कपड़ादेखि खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध छन्। लामो अध्ययनपछि माटको अवधारणा कार्यान्वयनमा ल्याइएको बताउँदै उहाँले हाल देशका विभिन्न स्थानमा 30 वटा शाखा सञ्चालनमा रहेको जानकारी दिनुभएको छ। आगामी दिनमा थप 100 शाखा विस्तार गर्ने तथा विदेशमा समेत शाखा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भएको छ। गोठालो माट व्यापार मात्र नभई देश निर्माणको अभियान भएको डाक्टर भूषालको दावी छ। गोठालोमाट गण्डकीका संयोजक रूद्र प्रसाद शर्मा तिमिल सिन्हाले देशका 77 वटै जिल्लामा उत्पादित स्थानीय सामग्री संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले माट सञ्चालन गरिएको बताउनुभयो। उहाँको अनुसार बुटौलबाट शुरू भएको गोठालो माटको पोखरा शाखामा 8 जनाको लगानी रहेको छ। पोखरा शाखामा नेपालमै उत्पादित करिब 1500 प्रकारका सामग्री उपलब्ध रहेको संयोजक तिमिल सिन्हाले जानकारी दिनुभएको छ। माटमा नेपाली उत्पादन बाहेक अन्य सामग्री बिक्री नगरिने उहाँको भनाइ छ। उहाँले गोठालो माटलाई व्यवसाय भन्दा पनि सामाजिक सेवाको उद्देश्य सहित अगाडि बढ़ाइएको बताउनु भएको छ। गण्डकी प्रदेशका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले केही समयभित्रै बेनी, कुचमा र नयाँ पुलमा शाखा सञ्चालनमा ल्याइने बताउनु भएको छ। पोखरा महानगरपालिका 5 स्थित हिलसाइड इंग्लिश स्कूलले भोटेकुसी बाढ़ी पीड़ितको सहयोगार्थ 51,111 रूपियाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम एन प्याप्सन मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी एन प्याप्सन कास्कीलाई हस्तान्तरण गरेको हो। सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य दिल्ली राम भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बराल लगायतले एन प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की अध्यक्ष मनकाजी गुरूङ, उपाध्यक्ष राजु केसी र कोषाध्यक्ष राजु कास्तालाई चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एन प्याप्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले विपदका बेला विद्यालय, शिक्षक तथा विद्यार्थीले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्। पोखरा साथ मासबारी स्थित मदरल्याण्ड माविमा गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ। कक्षा 12 विज्ञान समूहका विद्यार्थीले मात्र उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। विद्यार्थीमा गणित सम्बन्धी अतिरिक्त ज्ञान दिलाउनका लागि प्रतियोगिता आयोजना गरेको संयोजक विष्णु प्रसाद गौतमले बताएका छन्। प्रतियोगितामा कक्षा 12 विज्ञान समूहका 46 वटा टीमका 92 जना विद्यार्थी सहभागी भएका थिए। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान जथाभावी

0: सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
0: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9850-027-29।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9850-81-331, 9796-14-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-162।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा बुर्कामा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको बेला अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्चस्तरीय वार्ता शुरू भएको छ। अमेरिका अर्थमन्त्री स्कट वेस्टेन र चीनिया उप प्रधानमन्त्री हे लिफेङ बीच न्यूयोर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको समाचार संस्था एएफपीले जनाएको छ। अब खेल समाचार। कास्की जिल्ला ब्याडमिण्टन संघको आयोजनामा पोखरामा आयोजित 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोबल कलेजिएट स्कूलले जितेको छ। प्रतियोगितामा पालिखेचोकको प्रतिभा मावि उपविजेता बनेको छ। आइतबार भएको फाइनल खेलमा ग्लोबलले 14 र प्रतिभाले 9 अंक बटुलेको थियो। मासबारको मदरल्याण्ड मावि तेस्रो भएको थियो। प्रतियोगितामा पोखरामा विभिन्न 41 विद्यालय प्रतिस्पर्धा गरेका थिए। ती विद्यालयका छात्रातर्फका 42 र छात्रतर्फ 103 टोली सहभागी भएका थिए। जापानमा आएको शक्तिशाली सामुद्रिक आधी डोजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएका छन्, जस अन्तर्गत हिजोका लागि तय गरिएको घोडचढ़ी सम्बन्धी प्रतियोगिता आजका लागि सरेको आयोजकले जनाएको छ। पोखरामा प्रथम किंग्स कप राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। युनाइटेड किंग्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंगसिर 1 देखि 6 गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो। प्रतियोगितामा नेपालका उत्कृष्ट 6 टोलीको सहभागिता रहने आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। प्रतियोगितामा गण्डकी प्रदेश, कोशी प्रदेश, हेल्थ नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबको सहभागिता रहने क्लबका कार्यक्रम संयोजक थमन गुरूङले जानकारी दिनुभएको छ। एउटा टीमले 3 विदेशी खेलाड़ी सहभागी हुन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। बजार अनुगमनको नाममा व्यवसायलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग। गुणस्तरीय वस्तुको उत्पादन र बिक्री वितरणको सुनिश्चितता हुनुपर्नेमा जोड़। गण्डकीमा भदौ महिनामा 91 सवारी दुर्घटना, 21 जनाको मृत्यु, 1,28,95,500 रूपियाँ राजस्व संकलन। एमालेको केन्द्रीय कमिटी बैठक शुरू। नेतृत्व पुनर्गठनको प्रस्ताव अध्यक्ष ओलीबाट अस्वीकार। नेपाली कंग्रेसको देउवा समूहद्वारा कास्कीमा महाधिवेशन समिति गठन। जिल्ला संयोजकमा ऋषि काफ्लेलाई जिम्मेवारी। पोखरामा खुल्यो नेपाली उत्पादन मात्रै बिक्री गर्ने गोठालो माट। यो देश निर्माणको अभियान भएको परिकल्पनाकार डाक्टर भूषालको दावी। शुक्रबारदेखि आइतबारसम्म हावाहुरी सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई, सतर्कता अपनाउन आग्रह। इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको संख्या सीमित गर्ने, ट्रम्प शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। मेरो 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छाब डिजाइन बे मारेकन खिनानी खनि तोला
5: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना सैदिम विसा वा चुवल तुई विसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
5: तमुताई रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा दिलन चन्ने यामो
4: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान मि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
8: होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-992।
10: ओहो
0: छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
14: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध।
15: उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
16: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850607031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9850633405, 9850633405।

0: मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685586536, मोबाइल 98560056।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेखसाइड नरहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आजको सन्दर्भ राजनीतिसँग सम्बन्धित कुराकानीहरू, पार्टीका गतिविधिहरू, सरकारका गतिविधिहरू, सरकारका कार्यशैलीहरू, निराशालाई आशामा बदल्ने कुराहरू, अर्थात ती जम्मै कुराहरूलाई ज्ञानका माध्यमबाट व्यवस्थापन गर्ने कुराहरू म तपाईसम्म गर्दैछु। यी बेला नेपाली कंग्रेसले अधिवेशन गरिरहेको अवस्था छ। वडादेखि प्रदेश र केन्द्रसम्म यी खबरहरू आदान प्रदान भइरहेका छन्। वडा अधिवेशनहरू लगभग सकिरहेको त्यो अवस्था छ भने 15 महाधिवेशनको यो तयारीमा रहिरहेको अवस्था छ। र पूर्व सभापति शेरबहादुर देउवा नेपाल आइसकेपछि उहाँहरूको एउटा समूह र गगन थापा समूह यी दुवै महाधिवेशनका लागि आन्तरिक रूपमा लागिरहेको यो सनक पाइएको छ। यो हो कि होइन, के हो कि कस्ता कामहरू छन्, यी कुराहरू म जोड्न चाहन्छु। आज मसँग ज्ञान व्यवस्थापन विज्ञ तथा शिक्षाविद डाक्टर कृष्ण प्रसाद पौडेल हुनुहुन्छ, जो निवर्तमान निर्देशक नयाँ केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर पनि काम गर्नुभयो। डाक्टर साहब नमस्कार, यहाँलाई स्वागत छ। आराम हुनुहुन्छ? अब कंग्रेस यो माधवेशनतिर लागिरहेको छ, माधवेशनतिर लागिरहँदाखेरि के छ यो मूल रूपमा 15 महाधिवेशनको रस?
2: 15 महाधिवेशन शुरू भइसकेको छ। अस्ति मात्रै 3 र 4 गते वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ। करिब 6743 वडा मध्ये करिब 2-4 सय वडाहरू बाहेक अरू सबै वडाहरूको अधिवेशन चाहिँ सम्पन्न भइसकेको छ।
1: अलिअलि बाँकी भए बाहेक
2: सबैको सम्पन्न भइसकेको छ।
1: बाँकीको हकमा चाहिँ के हुन्छ?
2: बाँकी त अब जस्तै अहिले बाढीको कारणले गर्दा ती प्रभावित जिल्लाहरूमा छ, अनि तराईको 1-2 जिल्लाहरूमा अलिकति त्यो जुन क्रियाशीलको थोरै कहीँ न कहीँ समस्याको कुराहरू 1-2 ठाउँमा देखिएको छ। नत्र तिनीहरूको चाहिँ पर्सि गर्ने भनेको छ, भोलि हुन्छ, आज र भोलिसम्ममा त्यो सम्पन्न भइसक्छ।
1: अब यो दुई थरी यसो हेर्दाखेरि दुई थरीको जुन महाधिवेशनको चटारो देखिन्छ, यो दुई थरी नै हो कि वा एक भएर जाने हो के हो?
2: वैधानिक रूपमा अहिले जस्तै अब हामीले कानूनी कुराहरू हेर्ने हो भने सर्वोच्च अदालतमा मुद्दा छ, विचाराधीन रहेको छ, एउटा त्यो पाटो एउटा रह्यो होइन। संस्थापन इतरले सर्वोच्च अदालतमा एउटा मुद्दा दायर गरेका छन्, त्यो मुद्दाको अन्तिम किनारा नलागेसम्म उहाँहरू त्यही रहनु भएको छ। तर उहाँहरूसँग रहेका पूर्व केन्द्रीय सदस्य अथवा पदाधिकारीहरू अस्ति मात्रै पार्टीमा आएर यो महाधिवेशनमा सहभागी भइसक्नु भएको छ। यसले के देखाउँछ भनेदेखि गत पुसमा सम्पन्न भएको विशेष महाधिवेशन, विशेष महाधिवेशन विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो, त्यो कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम नै विशेष महाधिवेशन भएको हुनाले त्यही महाधिवेशनबाट आएको कार्य समितिका सभापति वर्तमान सभापति गगन कुमार थापाको नेतृत्वमा निर्वाचनमा गयो। त्यही कार्य समितिले चाहिँ अब टिकट वितरणका लगायतका कार्यहरू पनि सम्पन्न गरेको होइन, निर्वाचनमा गइसकेको पछाडि अगाडि बढ़िसकेको अवस्थामा चाहिँ अब पार्टी दुईटा हुन्छ कि भन्ने चाहिँ त्यो आम कार्यकर्तामा चाहिँ त्यो आवाज हुनु स्वाभाविक नै हो। तर अब त्यो मुद्दा भएको कारणले पनि त्यो आवाज हो, तर अब विधानमा व्यवस्था भए अनुसार त्यो निर्वाचन गरेर विशेष महाधिवेशन गरेर निर्वाचन आयोगले त्यसलाई नै भ्यालिड गरेर फेरि सर्वोच्च अदालतबाट पनि त्यही प्रक्रिया होइन अगाडि भ्यालिड गरेर अगाडि बढ़िसकेको अवस्थामा अब अन्तिम किनारा लागेसम्म ज जसले त्यो निवेदन दिनुभयो, निवेदन दिएका नेपाली कांग्रेसका नेताहरू अहिले उता हुनुहुन्छ, त्योभन्दा बाहेकको सबै चाहिँ अहिले यही पक्षमा आएर यहीँ आएर निर्वाचनमा सहभागी हुनुभएको छ।
1: अब यहाँसम्म आउँदाखेरि यस अगाडिका कानून तथा जम्मै प्रक्रियाहरूमा अब चुनाव यसका परिणामहरूमा सबैमा सहमति जनाइसकेपछिको यो अवस्थामा काहीँ न केही त्यो बार्गेनिङको रोल मात्रै हो कि
2: त्यो थोरै बार्गेनिङ जस्तो पनि देखिन्छ र अर्को कुरा हामीले हेर्दै गर्दाखेरि यो देशमा नेपाली
1: कानुन मान्दैन हुँदै हुँदैन भने त कुनै पनि पक्षले भन्नकै छैन.
2: त्यो यो यस्तो छ, त्यसमा त्यो हामीले अलिकति त्योभन्दा बाहिर गएर पनि सोच्नुपर्छ जस्तो लाग्छ मलाई. नेपालमा नेपाली कांग्रेसलाई कमजोर बनाइयो भने यहाँको लोकतन्त्र कमजोर हुन्छ, डेमोक्रेसी कमजोर हुन्छ. त्यो डेमोक्रेसी कमजोर हुँदै गर्दाखेरि चाहिँ अब हाम्रो यहाँको व्यवस्थाका कुराहरू अरू कुराहरू हामीलाई कमजोर बनाउने एउटा खेलको कारण पनि यो भइरहेको हो कि भन्ने चाहिँ हामीले फिल गरेको कुरा त्यो पनि हो.
1: जस्तै किन त्यो कसरी देखिन्छ भने रघुन थापाले यो स्थितिमा कंग्रेसले नल्याएको भए कस्तो हुन्थ्यो होला भने कसरी कल्पना गर्न सक्दैन.
2: कांग्रेस योभन्दा पनि कमजोर हुन्थ्यो हामीले बुझेको चाहिँ त्यो हो, किनभने हामी पब्लिकसँग जाँदै गर्दा नागरिककोमा जाँदै गर्दाखेरि हामीले बुझ्दै गर्दाखेरि हामी त त्यो जस्तै अब म त धेरै ठाउँमा प्रशिक्षणमा पनि गएको हुनाले त्यो आम नागरिकको अनि अहिलेको युवाको कुराहरू चाहिँ अलिक फरक छ. किनभने हामीले 2046 साल पछाडि हामीले राष्ट्रलाई नेसनलाई जुन डिरेक्सनमा मुभ गर्नुपर्थ्यो त्यो मुभ गर्न सकिएन भन्ने त आम नागरिकको बुझाइरह्यो नि त. त्यसमा कहीँ न कहीँ नेपाली कांग्रेससँग जोडिएका शीर्ष नेताहरू अहिले रहेका नेताहरूको उहाँहरूको भूमिकामाथि पनि त प्रश्न उठ्यो नि.
1: नेपाली कांग्रेस सहित अन्य
2: पार्टीका नेताहरू शीर्ष नेताहरू
1: यति समका वर्षहरूमा उहाँहरूकै जुन
2: अब तात्कालीन अब नेपाली कांग्रेसका सभापति एमालेको सभापति अध्यक्ष होइन अब माओवादीको अध्यक्ष उहाँहरूको कहीँ न कहीँ भूमिका होइन रापरपाका नेताहरू मधेसवादी दलका नेताहरू कहीँ न कहीँ उहाँहरूको भूमिका त देखियो नि त. त्यसमा हामीले केही गरेनौँ भन्ने होइन, हामीले गर्यौं तर जति गर्न सक्नु पर्थ्यो त्यो त गर्न सकिएन नि त. त्यो प्रतिको निराशा पनि हो, त्यो त निर्वाचनले पनि देखायो. कहीँ न कहीँ नेपाली कांग्रेसको नेतृत्व त्योसँग पनि जोडिने होला. अनि अघि मैले एउटा जोडे डेमोक्रेसीलाई कमजोर बनाउने, जस्तै भर्खरै मात्रै इण्डियामा जुन सम्मेलन भयो नेपालको प्रधानमन्त्रीलाई होइन त्यो राष्ट्र प्रमुख सरकार प्रमुख कसैलाई पनि त्यहाँ निमन्त्रणा गराइएन नि त. त्यसले पनि त हाम्रो राजनीति हाम्रो कमजोर भएको त देखियो नि.
1: त्यसभन्दा अगाडि सरकार प्रमुख जानुभएको थियो,
2: योभन्दा अगाडि
1: बोलाइएन हुँदाहुँदा अर्थमन्त्रीको टेबलमा कुराकानी गर्दाखेरि भारतको झण्डा मात्रै देखियो,
2: भारतको झण्डा मात्रै देखियो, नेपालको झण्डा देखिएन.
1: कूटनीतिक प्रोटोकलमा त स्पष्ट लेखेकै छैन, हुनैपर्छ नि,
2: त्यो हुनुपर्छ. त्यसले त हाम्रो लोकतन्त्र हाम्रो डेमोक्रेसी होइन, हामी कमजोर भएको त प्रष्ट देखियो नि त. यदि नेपाली कांग्रेसको स्पष्ट बहुमत हुन्थ्यो, नेपाली कांग्रेसको सरकार हुन्थ्यो भने त्यो अवस्था आउने थिएन. हामीले बुझेको चाहिँ त्यो, अथवा अरू दलको भएको भए पनि, किन हिजो त भएको थिएन नि त. हिजो सरकार प्रमुखलाई पनि बोलाइएको थियो है, हिजोको त्यो कूटनीतिक प्रोटोकलमा त त्यस्तो देखिएको थिएन. त्यो आज देखिनुको पछाडि के हो भन्दा कांग्रेसलाई कमजोर बनाउनु, त्यो कांग्रेस कमजोर बनाउने कुरामा चाहिँ कहीँ न कहीँ त्यो कुराहरू आएको छ कि भन्ने हामीले बुझ्ने कुरा चाहिँ त्यो.
1: भनेपछि अब कंग्रेस पक्कै पनि एक खालको त्यो लिगमा आएको छ, बलियो छ. अब अलिअलि असन्तुष्टिका कुराहरूलाई बार्गेनिङलाई चाहिँ यो सन्तुलमा ल्याउने काम चाहिँ अहिले भित्रभित्रै भइरह होला, पक्कै
2: भइरहेको छ. अब यसमा हामीले
1: देखिन्छ भने तपाईँ आइदिनुहोस् वा तपाईँले नै उद्घाटन गरिदिनुहोस् भन्ने खालको कुराहरू पनि आएका थिए र अहिले पनि त्यो जारी छ.
2: त्यो जारी नै छ. अब उहाँ चाहिँ अब जस्तै शेरबहादुर देव पूर्व पाँच पटक प्रधानमन्त्री हामीले बुझ्ने कुरा चाहिँ त्यो.
1: भनेपछि अब कंग्रेस पक्कै पनि एक खालको त्यो लिगमा आएको छ, बलियो छ. अब अलिअलि असन्तुष्टिका कुराहरूलाई

0: त्यसरी बोल्नु पर्थ्यो, मेरो आफ्नो पर्सनल कुरा चाहिँ त्यो रह्यो।
1: अब पाटीपंक्तिको होमवर्कलाई हेर्दाखेरि जुन रफ्तारमा गइरहेको छ यो रफ्तार चाहिँ रोकिन्न,
0: रोकिँदैन।
1: यी बीचमा एउटा राम्रो प्रयास थियो, यो वडा स्तरदेखि सेन्ट्रलसम्म यो डिजिटलाइजेसनको कामहरूमा
0: अगाडि बढेको छ अध्यावधिक। त्यो किन अध्यावधिक गराइयो भन्दाखेरि नेपाली काँग्रेसमा कसको योगदान कति रह्यो, को मान्छे कहिले क्रियाशील सदस्य भयो, उसले पार्टीमा के योगदान गरेको छ, उसको विशेषज्ञता के हो, त्यसको डेटाबेस नै छैन, रेकर्डै छैन। रेकर्डै नहुने भन्ने त हुँदैन नि त, होइन? त्यसको लागि चाहिँ डिजिटलाइज गरिएको, अध्यावधिक गरिएको मुख्य उद्देश्य चाहिँ त्यो।
1: अहिलेसम्म गरिएको थिएन त, गर्यो भने त हुँदो रहेछ त, फेरि सबै देखियो
0: दुई महिनामा। अब त्यो त हामीले वैशाख, त्यो अभियान वैशाखबाट शुरू भयो, वैशाखबाट वैशाख जेठ असार तीन महिनासम्ममा लगभग त्यो अध्यावधिकको कामहरू करिब साढे छ लाख भन्दा बढी क्रियाशील सदस्यहरूको अध्यावधिक भइसकेको छ। थोरै मात्रामा, थोरै संख्यामा मात्रै अध्यावधिक हुन बाँकी छ, अरू त सबै अध्यावधिक भइसकेको छ। त्यसले त पार्टीमा कसको योगदान कति रह्यो त्यो त्यो सबै कुराहरू त्यहाँ आयो नि, होइन? इन्स्टिट्युसनल मेमोरीको रूपमा चाहिँ बस्यो, इन्स्टिट्युसनल मेमोरीमा राख्नको लागि चाहिँ अध्यावधिक गरिएको।
1: यो वडादेखिको जुन चयन गर्ने प्रक्रिया छ यसमा यो नयाँको फर्मेसन कस्तो छ वा पुरानोको फर्मेसन कस्तो छ?
0: विधानले अलिक फरक छ यो पटक, वैधानिक रूपमा चाहिँ जस्तै योभन्दा अगाडि अब हामीले एउटा ओडाबाट चाहिँ सोह्रजनासम्म 150 क्रियाशील सदस्य रहेकोमा 16 क्षेत्रीय प्रतिनिधि जाने व्यवस्था रहेकोमा यो पटक 23 क्षेत्रीय प्रतिनिधि जाने व्यवस्था गरेको छ। यो पटक पेसागत विषय विज्ञहरू, त्यस पछाडि युवाहरू, 30 वर्षभन्दा कम उमेरको युवाहरू, होइन, उनीहरूलाई समेटेर समावेश गरेर समयको माग अनुसार उनीहरूलाई छुट्टै क्लस्टर नै बनाएर अगाडि बढ़िरहेको कुरा चाहिँ यो पटक फरक प्र्याक्टिस चाहिँ भएको छ यो पटक।
1: अब पार्टीको वैधानिक थियो र एकतामा कस्तो असर पार्ला भन्ने जनस्तरको कुराहरू पनि आइरहेको छ, होइन? यो चाहिँ के होला? यो हामीले अब अदालतको निर्णय नै पर्खिरहनु पर्ने हो?
0: अब योभन्दा अगाडिको निर्णय त अब अदालतले क्लियर गरिसकेको छ, फेरि उहाँहरूले पुनरावलोकनको लागि चाहिँ निवेदन दिनुभएको। पुनरावलोकनको निवेदन चाहिँ निर्वाचन आयोगले निर्णय गर्दै गर्दाखेरि हामीसँग यथेष्ट रूपमा चाहिँ प्रमाण बुझेन अथवा छलफल गराएन भन्ने उहाँहरूको एउटा जिकिर रहेको थियो, होइन? त्यसको आधारमा त्यो के भएको रहेछ त, त्यसलाई एकपटक चाहिँ रिओपनिङ गरेर त्यसलाई फेरि हेर्ने भन्ने आधारमा चाहिँ निश्चय दिएको। अब मलाई लाग्छ नेपाली काँग्रेसको विशेष महाधिवेशन विधानमै व्यवस्था भएको, व्यवस्था अनुसार चाहिँ विशेष महाधिवेशन भएको छ। त्यो महाधिवेशनले नयाँ नेतृत्व चयन गरिसकेको छ, त्यो नेतृत्वको अगुवाईमा निर्वाचनमा गइसकेको छ। के हो त्यो हिजो बाँडिएका टिकटहरू पनि, त्यो निर्वाचित भएका कुराहरू पनि त जोडिन्छ होला नि त, यसले त झन् संवैधानिक जटिलता पनि देखाउने होला मलाई लागेको। त्यो भएर अब त्यो सुनवाईको कुरा मात्रै होला जस्तो मात्रै लाग्छ मलाई।
1: विचारको मतभेद हो कि नेतृत्व र संगठन प्रतिको त्यो नियन्त्रणको संघर्ष हो?
0: यसमा यस्तो छ, अब जस्तै हामीहरू पोलिटिक्स भनेको एउटा पावर रहेछ कि, पावरमा गइसकेपछि मान्छे त्यो पावरबाट बाहिर बस्न नचाहँदो रहेछ, होइन? अनि त्यो पावर सकेसम्म अरूलाई हस्तान्तरण नगरौं भन्ने एउटा मानसिकताले हो कि जस्तो लाग्छ मलाई चाहिँ, होइन? जस्तै ट्रान्सफर गर्ने हुन्छ नि त, हामीले जब गरे 20 वर्ष 25 वर्ष, राजनीतिमा एउटै नेतृत्व, होइन, 20 वर्षदेखि त हरेक पार्टीमा तपाईँ हामीले हेऱ्यौँ भनेदेखि भनेपछि त्यहीँ घुमिरहेको छ नि त, नयाँ कुरा, नयाँ विचार, नयाँ थटहरू, समय कहाँ पुगिसकेको छ, ती कुराहरू
1: परम्पराको घेरोमै बाहिरी
0: परिवेश चाहिँ उहाँहरूलाई थाहा भएन। अहिलेको समयको माग के हो, समयको माग अनुसार अगाडि बढ्नु पर्यो नि त।
1: दुवै पक्षलाई पनि समेटेर एउटै महाधिवेशन गराउन सम्भव छैन र छ नि, होइन?
0: लगभग उहाँका सबै आइसक्नु भएको छ, अब त्यो मुद्दा विचाराधीन भएको हुनाले के अब उहाँहरूले अब त्यहाँ त्यो प्रोसेस नै अब छोडेर अब निवेदनै विथड्र गरेर आउनुभयो भनेदेखि त्यो होला, नत्र निवेदनै दिइसकेको अवस्थामा चाहिँ उहाँहरू आउनुहुन्न होला जस्तो लाग्छ।
1: अब कतिपय नेताहरू पहिला एक खालका मुद्दाहरू लिएर अगाडि बढ़िरहनुहुन्थ्यो, उहाँहरू अहिले गुपचुप भइरहेको अवस्था, कहिले अब डाक्टर शेखर कोइराला

0: बेसरी बोल्नुहुन्थ्यो, अहिले यो तटस्थ खालको वा भूमिगत खालको त्यो अवस्थामा पनि हुनुहुन्छ भन्छन्।
1: उहाँको यस्तो छ, उहाँहरूले पार्टी लाई चाहिँ अब दुईटा हुन्छ भने अब यो अवस्थामा म कतै पनि रहदिनँ, म यतै छु भन्ने उहाँको प्रष्ट रूपमा चाहिँ पार्टी एक हुनुपर्छ, हामी एक भएर जानुपर्छ भन्ने उहाँहरूको कुराहरू छ, अडानमै हुनुहुन्छ त्यो कुरामा चाहिँ।
0: अहिले यो जुन सुधारिएको परिस्थिति छ, यो परिवेशले संगठन, जनमत र कार्यकर्ताको यो मनोबलमा केही न केही रूपमा प्रभाव पारिरहेको छ,
1: प्रभाव पारिरहेको छ, पार्टी चलाइरहेको छ, युवाको कुराहरू त्यसमा जोडिएको छ, समय सापेक्ष रूपमा चाहिँ पार्टी अडिट गर्ने कुराहरू आइरहेका छन्। अनि जस्तै अघि अध्यावधिकको कुराहरू आयो, स्वस्फूर्त रूपमा योभन्दा अगाडि हामीले क्रियाशील वितरण गर्दै गर्दाखेरि पनि हामी ओडामा गएर ओडामा जो व्यक्ति छ उसले जसलाई चाहे त्यसलाई मात्रै क्रियाशील दिने भन्ने थुप्रै प्र्याक्टिस अभ्यासहरू पनि हामीले देखेको हिजोको अवस्था थियो भने आज कोही पनि व्यक्ति नेपाली काँग्रेसको क्रियाशील हुन चाहन्छ भने उसले अनलाइनबाटै फर्म भर्न सक्छ, अनलाइनबाटै सबै गर्न सक्छ भनेपछि त हामी
0: अनलाइनमै तुरन्त होइन भन्नेलाई पनि देखाउन सक्छ,
1: उसले एनसीआईडी होइन त्यो आईडी कार्ड नै उसले त्यहीँबाट निकाल्न सक्छ भनेपछि समय सापेक्ष रूपमा चाहिँ अपडेट गर्ने यसलाई अगाडि बढाउने कार्य चाहिँ निरन्तर रूपमा अगाडि बढेकै छ।
0: डाक्टर साहब, यो शिक्षासँगै जोडेर यी कुराहरूलाई ज्ञानको माध्यमबाट पनि व्यवस्थापन गर्न सकिन्छ भनेर पनि लागिरहेको त्यो अवस्था हो। अहिले यी हामीले त्यो ज्ञानको व्यवस्थापन गर्ने परिपाटी चाहिँ कस्तो छ?
1: यसमा पार्टीगत रूपमा हेर्दै गर्दाखेरि त्यसकै एउटा प्र्याक्टिस हो अहिले, जस्तै डिजिटाइजेसनलाई हामीले हेर्दै गर्दाखेरि त्यसले अब
0: इन्स्टिट्युसनलको रूपमा लिन सकिन्छ,
1: त्यसको एउटा कम्पोनेन्टको रूपमा चाहिँ हामीले लिन सक्छौँ। इन्स्टिट्युसनल मेमोरी भयो, टेक्नोलोजीमा गएर बस्ने भयो, सिस्टममा बस्ने भयो, हामीले त्यहाँबाट सबै कुराहरू हेर्न सक्ने भयो। जस्तै नेपाली काँग्रेसका क्रियाशील सदस्यहरूमा कतिजना विज्ञहरू हुनुहुँदो रहेछ, कति डक्टरहरू हुनुहुँदो रहेछ, कति कृषिमा काम गर्नेहरू हुँदो रहेछ, कति वर्षबाट पार्टीमा लागिरहनु भएको रहेछ, उहाँहरूले पार्टीमा कति योगदान गरिरहनु भएको छ, पार्टीमा योगदान गरेर पनि कहिले अवसर नपाउने साथीहरू कति हुनुहुँदो रहेछ, त्यो सबै कुरा त हामी त्यहीँबाट निकाल्न सक्यौँ नि। हिजोको अवस्थामा चाहिँ त्यो
0: फोन गरेर भेटेर बोलाएर तेरो के हो तिम्रो के हो भन्ने खालको त्यो परिवेश
1: त्यो थियो भने अहिले चाहिँ सबै त्यहीँबाट आउने भएको हुनाले त्यो ज्ञान व्यवस्थाको एउटा कम्पोनेन्ट चाहिँ त्यसको प्रोसेसिङको पार्टको एउटा कम्पोनेन्ट चाहिँ हामीले यो पार्टीभित्र पनि यो डिजिटाइजेसन गरिसकेपछि त्यो पनि प्र्याक्टिस
0: युवाले उठाइरहेका कुराहरूमा एउटा सम्बोधन त्यो पारदर्शिताको कुरो त्यहाँ
1: पारदर्शिताको कुरा त्यहाँ देखिएको छ।
0: म यो समग्र देशको राजनीतितिर फर्किन्छु। अहिले नेपालको राजनीतिक परम्परा, राजनीतिक शैली कुन ढंगले अगाडि बढ्या छ?
1: यसमा हामीले हेर्ने हो भनेदेखि जस्तै संसारभरिको राजनीतिलाई अहिले हामीले हेर्यो भनेदेखि चाहिँ अब पपुलरिजम भन्छ नि होइन, पपुलरिजमबाट चाहिँ ओल्डको पोलिटिक्स धेरै ठाउँमा अगाडि बढेको देख्छौँ हामीले होइन, धेरै ठाउँहरूमा, जस्तै अब त्यो इन्डियामा छैन होला, चाइनामा छैन होला, अमेरिकामा, अरू अरू देशहरूमा चाहिँ हामी पपुलरिजमको पोलिटिक्सहरू अगाडि बढेको, अनि अलिकति उग्र राष्ट्रवादको कुराहरू पनि अगाडि बढ्यो, त्यो दुईटा कम्पोनेन्टले चाहिँ फंक्सनिङ गरेको जस्तो हामीले देख्छौँ। अब हाम्रो देशमा हामीले हेर्ने हो भनेदेखि तपाईँ हाम्रो सीमित साधन र स्रोत रहेको छ, हाम्रो सीमित साधन र स्रोतले हाम्रो नागरिकका अपेक्षाहरू हामीले पूरा गर्न सक्छौँ कि सक्दैनौँ, त्यसको आधारमा हाम्रो नीति तथा कार्यक्रमहरू तय हुनुपर्ने थियो होला। त्यो नीति तथा कार्यक्रम तय हुँदै गर्दाखेरि पनि त्यसको आधारमा बजेट बन्यो कि भनेर मैले त्यही कुरा सोध्न खोज्नु भएको होला भनेर मैले त्यही विषयमा प्रवेश गरेँ, त्यो विषय एउटा जोडिन्छ होला। र आम नागरिकले चाहिँ सरकार भनेको त मेरो लागि सरकारले के ल्याए त नीति तथा कार्यक्रम त्यो खोज्ने हो नि, नागरिकले त त्यो खोज्दो रहेछ, त्यो कुरा ल्याए कि ल्याएन त सरकारले, त्यो कुरामा फोकस हुँदो रहेछ नि। हिजो 2015 सालको अवस्था फरक थियो होला,
0: हाम्रो दैनन्दिन साँझ बिहान दिउँसोलाई सहज खोजिरहेका हुन्छ,
1: सहज खोजिरहेको हुन्छ, मैले आफूले आफ्नो सहज आफूले सजिलै काम गर्न पाउने साधारण तरिकाबाट औ सजिलै कानूनी रूपमा चाहिँ व्यापार व्यवसाय अगाडि बढाउन पाउने कुराहरू होला होइन, उसको रोजगारीसँग जोडिएको होला, व्यापार व्यवसायसँग जोडिएको होला, आफ्नो दैनिकीसँग जोडिएको होला, त्यो सबै सहज गराउने दायित्व त सरकारको हो नि, राज्यको हो नि त होइन, राज्य हो, राज्य भनेकै सरकार, सरकार त्यसले कुनै एउटा पार्टीले चलाइरहेको हुन्छ, त्यो वातावरण चाहिँ अलिकति नमिलेको हो कि जस्तो देख्छौँ अहिले हामीले हेर्दै गर्दाखेरि। त्यो हामीले जति स्मुथ रूपमा चाहिँ अहिलेको सरकार छ, अहिले वर्तमान सरकार गरी दुई तिहाईको सरकार छ, त्यो दुई तिहाईको सरकारले आम नागरिकको अपेक्षा अनुरूप जुन काम गर्नुपर्ने थियो त्यो काम चाहिँ अगाडि बढ्न नसकेको हो कि जस्तो हामीलाई आभास हुन्छ।
0: अब छिटपुट रूपमा घटनाहरू भइ पनि रहेका छन्, पहिला पनि हुन्थे, अहिले पनि भएका छन्। ती घटनाहरूलाई सम्बोधन गरिरहेको छ सरकारले वा गरिरहेको छैन? हिजो मात्रै घटना हेर्नुहोस्, त्रिपुर शहरमा एउटा मजदूरले बसमै आफैले आगो लगाउनु पर्यो, बसमा पनि आगो लगाउनु पर्यो। मान्छेले अहिले मानवता खोजिरहेको छ, सम्मान पनि खोजिरहेको छ, सम्मान ससम्मान र समान सम्मान खोजिरहेको त्यो अवस्था छ। हात जोडेर बिन्ती भाव गरिरहेको अवस्था छ, त्यो अवस्थालाई सरकारले कसरी सम्बोधन गर्नुपर्छ?
1: सरकार भनेको अभिभावक हो, राज्य भनेको अभिभावक हो, आम नागरिकको लागि अभिभावक हो। राज्यले अभिभावकीय भूमिका चाहिँ निर्वाह गर्न सकेन कि भन्ने हामीले फिल गरेका छौँ। त्यो हिजो भोटेकोसी बाढीमा पनि त्यही कुराहरू हामीले हेर्न सक्छौँ। यो समयमा आत्मदाहका घटनाहरू, थुप्रै आत्मदाहका घटनाहरू आइरहेका छन्। ती विषयमा सरकार अलिकति संवेदनशील नभएको हो कि जस्तो हामीलाई आभास चाहिँ त्यो हुन्छ। उसले अभिभावकीय भूमिका चाहिँ निर्वाह गर्न नसकेको, अनि त्योसँग सम्बन्धित नेसनल इन्टरनेसनल अर्गनाइजेसन्सहरू हुन्छ, अन्तर्राष्ट्रिय समुदायहरूसँग हामीले कोअर्डिनेसन गरेर काम पनि गर्न नसकेको हो कि? किन हामीसँग त अघि मैले सुरुमै भने हामीसँग एकदम सीमित छ स्रोत र साधन। तपाईँ हाम्रो सीमित स्रोत र साधनले हामीले पुल बनाउने, बाटो बनाउने भन्ने कुरा कल्पनै गर्न सक्दैनौँ। हामीसँग जति राजस्व उठ्छ त्यो राजस्वले त हाम्रो दैनिक रूपमा जुन हुने जुन पुँजीगत खर्चहरू रहेको छ त्यो खर्च नै हामीले धान्न धौधौ परेको अवस्था छ नि त। त्यो कुरालाई त मनन गर्नु पर्यो नि, होइन? त्यो कुराहरू चाहिँ हामीले मनन गर्न सकिरहेका छैनौँ भन्ने कुरा चाहिँ स्पष्ट देखिन्छ।
0: युवा पुस्ताले परम्परागत राजनैतिक दलप्रति उठाइरहेको प्रश्नको मूल कारणलाई दलहरूले वा दलका नेताहरूले कुन हदसम्म बुझ्न सकेका छन्?
1: नर्मल्ली युवा भन्दा पनि सबैले खोज्ने दुईटा कुरा रहेछ। एउटा चाहिँ सुशासन रहेछ। सुशासन भनेपछि त्यो लिडरको क्यारेक्टरसँग, उसको जीवनसँग, उसको आदर्श दर्शनसँग जोडिने रहेछ। सुशासन सबै ठाउँमा देखिनु पर्यो, होइन? त्यो त सेवा प्रवाहमा देखिनु पर्यो, सबै ठाउँ देख्नु पर्यो। पहिलो कुरा चाहिँ गुड गभर्नेन्सको कुरा नै देखियो। त्यसले चाहिँ सार्वजनिक सेवा प्रवाहका कुरा जोडिन्छ, पारदर्शिताका कुराहरू जोडिन्छ, भ्रष्टाचार शून्य रहित समाजको कल्पना गर्छ। ती सबै कुराहरू सुशासनसँग जोडिएको होला। पहिलो कुरा चाहिँ त्यो रहेछ। दोस्रो कुरा चाहिँ युवाले के खोज्छ भनेदेखि उसँग केही न केही ज्ञान हुन्छ, सिप हुन्छ, उसको क्षमता हुन्छ। उसको आफ्नो ज्ञान, सिप र क्षमताको आधारमा यही रोजगारी गर्न पाउने, यही रोजगारीको अवसरहरू सिर्जना होस् भनेर खोजेको हुँदो रहेछ, हुन्छ कि? त्यो सबै ठाउँमा हुन्छ। त्यो दुईटा कुरा चाहिँ हामीले अलिकति त्यसलाई केन्द्रमा राखेर काम गर्न सकेनौँ कि रोजगारीका अवसरहरू आएन। जस्तै हिजोकै आत्मदाव, हिजोकै कुराहरूलाई हामीले त्यही रोजगारीसँगको विषय जोड्यो।
0: ड्राइभर वा को ड्राइभर सबै काम गर्ने, काहीँ नगएर दुःख सुख गरेर उनीहरूले अर्काको गाडी चलाएर वा आफ्नै गाडी चलाएर केही न केही यही सेवा दिइरहेका छन्,
1: यही दिइरहेका छन्।
0: उनीहरू सम्मान पाउनु पर्दैन, रोको बोक्नेहरूले सम्मान पाउनु पर्दैन।
1: हामीले श्रमको सम्मानै गरेनौँ, श्रमको सम्मान गर्नुपर्छ, त्यो रोजगारीसँगै जोडिने। त्यो दुईटा कुरामा चाहिँ फोकस हुन्छ, त्यो युवा पुस्ता मात्रै होइन सबै हुन्छ। हामीले त्यो कुरालाई केन्द्रमा राखेर काम गर्नै सकेनौँ। त्यो फेरि केसँग जोडिन्छ भन्दा अल्टिमेटली फेरि शिक्षासँग जोडिन्छ कि हामीले शिक्षालाई, त्यो सिपलाई सम्मान गर्ने, श्रमलाई सम्मान गर्ने, होइन? राष्ट्रप्रेमका कुराहरू, नैतिकताका कुराहरू, हाम्रा आचरणका कुराहरू, ती सबै त फेरि आउने भनेको कहाँबाट? शिक्षाबाटै हो। भनेपछि हामीले हाम्रो शिक्षा, हाम्रो भूगोल अनुसार, हाम्रो माटो अनुसार हामीलाई कस्तो टाइपको शिक्षा हो त्यो शिक्षा चाहिँ हामीले दिन सकेनौँ। त्यसमा चाहिँ योभन्दा अगाडि कि राजनीतिक दलहरू चाहिँ हामीले चुकेको पाउँछौँ।
0: अहिले पनि यो सरकार पनि एक खालको ध्वंसात्मक त्यो सिद्धान्त र बादसँग नजिक भएर उसको सरकारमा गएदेखि भोलिपल्टको कार्यशैली त्यस्तो देखियो। दमसम नभई निर्माण हुँदैन, यो विज्ञानको नियम हो भन्थे कम्युनिष्टहरूले, वा त्यो त अरू लोकतान्त्रिकहरूले पनि प्रयोग गरे। लोकतान्त्रिक भन्नेहरू सरकारमा जानेहरूले पनि त्यो सिद्धान्तलाई अंगीकार गरे नि, जस्तो त्रिपुरेश्वरको त्यो सुकुम्बासी बस्ती भन्नुहोस् वा देशभरका सुकुम्बासी भन्नुहोस् त्यहाँ त त्यो देखियो नि ध्वंसबाट शुरू गरे नि ध्वंस नगरिकन पनि विकासका चरणहरूलाई त पार गर्न सकिन्थ्यो
1: सकिन्छ
0: वा त्यो अवलम्बन गर्न सकिन्थ्यो होला नि
1: योभन्दा अगाडि बनेका थुप्रै आयोगहरू छन् तिनीहरूले बनाएका नियमहरू होलान् ऐनहरू होलान् तिनीहरूले गरेका कामहरू होलान्
0: सुरुमा त अब सरकारी डन्डा समातेको मान्छेहरूदेखि लिएर उठाउन लगाइयो
1: होइन त्यो ती विषयहरू चाहिँ यसमा कहीँ न कहीँ जोडिन्छ होला होइन रियलमा सुकुम्बासीको केसमा त रियलमा सुकुम्बासीको त्यसलाई आइडेन्टिफाई गर्ने आइडेन्टिफाई गरिसकेपछि राज्यले त्यसको त उचित व्यवस्थापन चाहिँ गर्नुपर्छ
0: उठाकै भोलिपल्टै आत्मदाह गरे नि
1: त्यो आत्मदाह गरे होइन त्यसमा अब कहीँ
0: सरकारले त्यो दुर्शासनको जिम्मेवारी लिनुपर्छ पर्दैन हिजोको केसमा वा यसभन्दा अगाडिका केस
1: त्यो लिनुपर्छ त्यसको दायित्व त सरकारले
0: बोल्दैन न तपाईँहरू बोल्नुहुन्छ
1: हामी दलहरू बोलिरहेका छन् त्यसमा दलहरूले बोल्ने भनेको नागरिकको सुरक्षाको लागि होइन हामीले अल्टिमेटली हेर्ने भनेको त सिभिल राइटको लागि हामीले सरकारले गरेका कामहरू समन्यायिक भयो कि भएन त सोसियल जस्टिसमा सरकारले काम गरे कि गरेन नागरिक अधिकारमाथि हनन गरे कि गरेन हाम्रो इभन प्रेस स्वतन्त्रताका विषयहरू सबैभन्दा महत्वपूर्ण मानव अधिकारको पोइन्ट अफ भ्यूबाट चाहिँ सरकारले के कुराहरू चाहिँ कमी गरिरहेको छ त भन्ने कुराहरू त प्रष्ट रूपमा नेपाली काँग्रेसले बोलेको छ त्यो कुराहरू आएको छ
0: सरकारको यो गतिविधि र संसदसम्मको त्यो जुन गतिविधिहरू हेरिरहेछौँ बहसहरू हामीले तपाईँ जस्तो यो युवाको लिडर पनि अब उमेरले अलिकति 30-32 अलिकति माथि नै गइसकेको त्यो अवस्थालाई कसरी हेर्नुहुन्छ त्यो गतिविधि के भइरहेको छ संसदमा
1: संसदले जुन विषयमा
0: अर्को व्यवस्था नहुँदासम्म डे बाई डे कम्तीमा पनि प्रधानमन्त्रीलाई त्यो देशवासीले देख्न पाउनुपर्ने हो नि संसदमा होइन
1: उहाँ चाहिँ नागरिकप्रति त्यति धेरै त्यो सबैको आफ्नो क्यारेक्टर रहन्छ होला तर प्रधानमन्त्री भनेको त नागरिकसँग पब्लिकसँग जनतासँग जोडिने पद हो होइन प्रधानमन्त्री भनेको त त्यो बरु राष्ट्रपति त सेरेमोनियल भयो होइन प्रधानमन्त्री भनेको त जनतासँगै जोडिने जनताका मुद्दाहरू आवाजहरू के छन् त्यो विषयसँग चाहिँ उहाँ जोडिनुपर्छ त्यो चाहिँ हामीले अलिकति फिल गरिरहेका छौँ त्यो संसदमा सम्बोधन गर्ने कुराहरूसँग जोडिएको हुनसक्छ अरू विषयमा हुने कुराहरू हुनसक्छ होइन राष्ट्रको नाममा गर्ने सम्बोधनका कुराहरू हुन सक्छन् त्यो कुराहरूमा चाहिँ अलिकति प्रधानमन्त्रीबाट जुन कुराहरू आउनुपर्ने थियो त्यो कुराहरू चाहिँ आएको पाएका छैनौँ हामीले
0: अब सरकारले जुन सहबुद्धि कार्यक्रम बनाएको थियो घोषणा गरेको थियो त्यसको आचरण अनुसार काम भइरहेको छ कि छैन
1: त्यो हो भाउ त्यही अनुसार त जस्तै नीति तथा कार्यक्रम पनि त्यसकै आधारमा बन्यो बन्नलाई उहाँहरूको बजेटका कुराहरू त्यो पनि त्यहीसँग जोडिएका छन् तर कामहरू त्यही अनुरूप चाहिँ अब जस्तै अहिले बजेटका कुराहरू भयो भर्खरै बाढी पहिरो गयो होइन त्यसलाई अब अडिटै गर्ने त्यही काम भयो कि भएन भनेर भनिहाल्ने बेला कम्तीमा पनि अब 6 महिना जति अहिलेको स्टेबल गभर्मेन्ट भएको हुनाले उहाँहरूको आफ्नो एकलौटी सरकार छ नि त एकलौटी सरकार भएको हुनाले उहाँहरूलाई काम गर्नलाई कुनै पनि अप्ठ्यारो छैन त्यो त्यो अप्ठ्यारो नभए तापनि उनीहरू जुन मोडेलमा काम गर्नुपर्ने थियो त्यो कामको अगाडि चाहिँ बढ्न सकिरहनु भएको छैन
0: भोलिको सीमा जुन बाढी गयो 10 गते पछिको त्यो अवस्थालाई नेपाल कंग्रेस र यसका अन्तर्निहित संगठनहरू चाहिँ के गरिरहेका छन्
1: नेपाली काँग्रेसको हकमा चाहिँ नेपाली काँग्रेसले त्यहाँ बाढी गइसकेपछि
0: सम्पूर्ण पार्टी सम्पूर्ण देशवासीले आफ्नो पक्षबाट अब अर्ब रुपियाँ 1 रुपियाँ 2 रुपियाँ अब सकिने कति दिनुभयो अर्ब रुपियाँ उठिसकिरहेको त्यो अवस्था छ त्यसको पनि समुचित व्यवस्थापन हुनुपर्ने होला र तपाईँहरूले पनि के गरिरहनु भएको छ के गरिरहेका छन् कार्यकर्ताले
1: अब नेपाली काँग्रेसको तर्फबाट चाहिँ मैले अरू पार्टीको भन्दा पनि आफ्नो काँग्रेसको तर्फबाट चाहिँ नेपाली काँग्रेसले तरुण दल अब महिला संघहरू नेभी संघहरू उहाँहरूले स्वयंसेवकको रूपमा चाहिँ त्यहाँ गएर त्यहाँ के आवश्यक छ त्यो अनुसार चाहिँ अब राहत वितरण लगायतका कुराहरूमा चाहिँ सहभागी भइहाले अनि त्यस पछाडि विभिन्न कुरा क्षति गत्यो नेपाली काँग्रेसको त अब सभापति नै त्यहाँ जानुभयो होइन अब त्यो नुवाकोट लगायतको क्षेत्रमा त्यो एरियामा चाहिँ त म एउटा शिक्षा उपसमिति भएको हुनाले म पनि त्यहाँ पुगेको थिएँ होइन विद्यालय कसरी सञ्चालन गर्न सकिन्छ विद्यार्थीहरूलाई फेरि शिक्षामा कसरी फर्काउन सकिन्छ त्यो विषयमा हामीले एउटा पार्टीले नै एउटा डकुमेन्ट नै तयार गरेर भौतिक क्षति के भएको छ, हामीले त्यसलाई अब फेरि अब त्यो आम रूपमा चाहिँ त्यहाँको जनजीवनलाई पहिलाको जस्तो कसरी अगाडि बढाउन सकिन्छ, अस्थायी रूपमा चाहिँ हामीले के कुरालाई अगाडि बढाउने हो, ती विषयमा विस्तृत रूपमा अध्ययन गरेर स्थलगत भ्रमण नै गरेर त्यसको प्रतिवेदनै पार्टीले तयार गरेर सरकारलाई सुझावको रूपमा चाहिँ प्रतिवेदनै बुझाउने गरेर तयार गरिरहेको छ।
0: अब बस्ती निर्माणको कुरा पनि आउला, पुनरुत्थानको कुरा पनि
1: आउँछ, अब त्यसमा होइन अब त्यो अब कहाँ राख्ने, अब अन्तै अब छुट्टै सहर बनाउने भनेर सरकारले घोषणा गरिसकेको छ होइन, त्यो कुरामा चाहिँ अब हामीले चाहिँ अब त्यहाँ बस्ती बसाउँदै गर्दाखेरि हामीले जुन प्राकृतिक विपत्ति जति आउँछ त्यो आउँदै गर्दाखेरि नदी छ भने त त्यसको सर्टेन मापदण्ड छ नि त, हामीले कतिसम्म बस्ती बसाल्ने हो, हामीले त्यो बस्ती बढी बसाल्न दियौं कि, हामीले ऐन नियम मानेनौ कि, त्यो विषयसँग पनि जोडिने होला। अब बन्ने बस्तीहरू चाहिँ हामीले दिगो विकाससँग जोडिनु पर्यो, दिगो विकासलाई केन्द्रमा राखेर जति पनि नीति बन्छन् ऐन बन्छन् कार्ययोजनाहरू बन्छन् त्यसमा चाहिँ अब त्यो दिगो विकासलाई चाहिँ केन्द्रमा राख्नु पर्यो, त्यो केन्द्रमा हिजो पनि नराखिएको त होइन, राखिएको थियो तर त्यसको इम्प्लिमेन्टेसन कति भयो त हामीले त्यसमा हामीले हेऱ्यौं कि हेरेनौं त, त्यहाँ त्यहाँ कहीँ न कहीँ कमी कमजोरी भएर त त्यत्रो मानवीय क्षति हुन पुग्यो। अबको दिनमा चाहिँ त्यो क्षतिहरू चाहिँ हुन दिनु हुँदैन, हामीले विकासका कुराहरू गर्दै गर्दा दिगो विकासलाई केन्द्रमा राखेर यस्ता क्षतिहरू आउँछन् होइन, अब जुनसुकै बेला पनि त जस्तोसुकै अवस्थाहरू पनि आउन सक्ने रहेछ नि त, त्यसबाट चाहिँ हामीले कसरी मानवीय क्षतिलाई कम गर्न सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर त्यो नीतिहरू चाहिँ त्यसरी नै अगाडि बढेको छ।
0: अब प्रशासन मन्त्री गइसक्नु भएको छ, प्रधानमन्त्री सहितको टोली जाँदैछ, राष्ट्रसंघमा नेपालले यो क्लाइमेट चेन्ज र त्यसपछिको असर हिमाली क्षेत्रहरूमा बेसी परिरहेको छ, भर्खरको नमूना त अब हाम्रै देशमा देखा पर्यो, यसभन्दा अगाडि पनि यहाँ हामीले कास्कीमै पनि देख्यौं, थुप्रै हिमतालहरू छन् हिमालमा, ती तालहरू कुनै पनि बेला फुट्न सक्छन् र ठूलो धनझनको क्षति हुन सक्छ भन्ने रिपोर्टहरू यसभन्दा अगाडि पनि थुप्रै पटक आइसकेका कुराकानीहरू हुन्। अब हामीले जलवायु न्यायको कुरा खरसँग उठाउने कि नउठाउने सबै
1: राष्ट्रले
0: सरले पनि प्रधानमन्त्रीसँग भेटेर केही सल्लाह त दिनुभएको छ, यी कुराहरू पुर्याउन सक्नु भएको सक्नु भएन
1: पार्टीको तर्फबाट स्पष्ट रूपमा पुगेको छ। कार्बन उत्सर्जन गर्नेमा सबभन्दा बढी चीनको हिस्सा रहेको छ, त्यस पछाडि अमेरिका
0: भारत,
1: त्यसपछि भारतको हिस्सा रहेको छ, करिब यो तीनवटा देशको करिब 50% जति आधा जति हिस्सा चाहिँ तीनवटा देशको रहेको हुनाले स्पष्ट रूपमा हाम्रोमा नेपालमा जस्तै अस्तिको क्षति भयो भने त्यहाँ कहीँ न कहीँ चीन र भारतको चाहिँ त्यो जोडिन्छ होला नै, त्यो भएर त्यो मुद्दालाई स्पष्ट रूपमा अगाडि बढाउनुपर्छ, त्यो बढाउन सकिएन भनेदेखि यस्ता क्षतिहरू भोलि पनि आउन सक्छ। नेपालको त जम्मा कार्बन उत्सर्जन 0.04%
0: पृथ्वी तताउने कुरा त हरियाली बनाइरहेका देशहरूको काम त होइन नि, उनीहरूले त झन् जोगाइदिएका छन्,
1: हामीले त हाम्रो
0: यसको नाफा विश्वले खाइरहेको छ भने त्यो न्याय त हामीलाई चाहियो,
1: हामीलाई चाहियो त्यसको क्षतिपूर्ति पनि हामीले प्राप्त गर्नु पर्यो, हामीले त 45% त हाम्रो जंगल छ होइन, त्यो कुराहरू छ, एउटा त्यो मुद्दा रह्यो,
0: वित्त कोषको पनि हाम्रो हक स्पष्ट हुनु पर्यो,
1: स्पष्ट हुनु पर्यो पहिलो कुरा। दोस्रो कुरा चाहिँ हिमतालहरू जति रहेको छ नेपालमा रहेको हिमतालको संख्या र अनि करिब 2070 चीनमा चाहिँ 1500 भन्दा बढी हिमतालहरू रहेका छन्, भारतमा चाहिँ त्यो संख्या कम रहेको छ, भनेपछि त्यो जुन चीनमा रहेका हिमतालहरू छन् नेपालमा आएका नदीहरू छ त्यहीँबाट जोडिएको छ, भनेपछि त त्यो कार्बन उत्सर्जन बढी हुँदै जाँदा त भोलि फेरि ती हिमतालहरू फुट्ने सम्भावना अझै बढी रहन्छ, त्यसले त भोलि फेरि हामीलाई भविष्यमा अझ बढी क्षति हुन सक्छ, भनेपछि यो कुरालाई चाहिँ स्पष्ट रूपमा दह्रो रूपमा चाहिँ त्यो सभामा उठाउन आवश्यक छ। त्यही अनुसार काँग्रेसले को अब संसदीय दलका नेताले होइन प्रधानमन्त्रीलाई चाहिँ ज्ञापन पत्र त्यो बुझाइसक्नु भएको छ, हामीलाई आशा छ त्यो मुद्दा चाहिँ त्यहाँ उठ्छ। योभन्दा अगाडि नेपाली काँग्रेसले एउटा कार्यक्रम नै गरेको थियो प्रतिष्ठानले नै ग्रीन रन भनेर होइन, ग्रीन रन भनेर हामीले जलवायु परिवर्तनका मुद्दालाई हामीले कसरी अगाडि बढाउने, हामीले कसरी अब यो हामीसँग भएका जति पनि साधन स्रोतहरू छन् स्वच्छ हावा भनौँ न होइन, तपाईँ हामीले राम्रो घर हुने मान्छे पैसा हुने मान्छे चाहिँ राम्रो घरमा बस्छ होला, राम्रो गाडीमा चढ्छ होला, त्यसपछि राम्रो रेस्टुरेन्टमा गएर खान्छ होला, कपडा राम्रो लगाउँछ होला, तर म धनी हुँ भनेर त्यसले राम्रो सास लिन पाउँदैन। गरिबले पनि धनीले पनि समान रूपमा पाउने भनेको हावा हो, सास हो, त्यसमा सबैको इक्वल राइट हुने भएको हुनाले यो हामीले सबै जेनेरेसनको लागि, आउने जेनेरेसनको लागि पनि नेचुरल रिसोर्स होइन, हामीले त प्राकृतिक स्रोतहरू चाहिँ अर्को जेनेरेसनको लागि पनि हामीले बचाएर राख्नुपर्छ भनेर त्यो मुद्दामा नेपाली काँग्रेसले काम गरिरहेको छ।
0: अर्को कुरा डाक्टर साहब, हुन त यो जलवायु परिवर्तन वातावरण संरक्षणका लागि पैसा नेपालमा आउँछ, वित्त कोषबाट आइरहने पैसा सिधै सरकारको खातामा आउँछ, सरकारको खातामा कहाँ डिस्ट्रिब्युसन हुन्छ भन्ने कुरा आम नागरिकले त्यति थाहा पाउने कुरा होइन। थाहा पाउने गरी जहाँ जहाँ यसका असरहरू छन् ती असरहरू परिपूरणका लागि त्यो पैसा तत् क्षेत्रमा चाहिँ लगानी गर्नुपर्छ भन्ने कुराहरू पनि उठाउनु पर्ने होला।
1: त्यो उठाउनु त्यो आवश्यक छ। यसको क्षेत्र कहाँ कहाँ हो त, बढी प्रभावित क्षेत्रहरू कुन हो, त्यो कुन कुन क्षेत्रमा छ, हाम्रो तटीय क्षेत्रहरू कुन कुन हो, बढी असर पर्ने क्षेत्रहरू कुन हो, जस्तै त्यो हामीले हेर्दै गर्दाखेरि अब हामीले त हिमालसँग जोडेका हिमाली जिल्लाहरू होला, त्यहाँ भएका बस्तीहरू होला होइन, हामीले त्यो कर्णाली होला होइन, हाम्रो यहीँ मनाङमा पनि हुनसक्छ, मुस्ताङमा हुनसक्छ, हिजो हामीले त्यहाँ रसुवामा हेऱ्यौँ, नुवाकोटमा हेऱ्यौँ होइन, उता मुगुतिर हुनसक्छ, डोल्पातिर हुनसक्छ, त्यो त्यहाँबाट तल आउँदै गर्दाखेरि त नेपालगञ्जसम्म आउने होला, ती थुप्रै क्षेत्रहरू छन्, त्यसको असर कुन कुन ठाउँ छ, कहाँबाट आएको छ त्यो स्रोत, त्यही क्षेत्रमा चाहिँ हामीले प्रयोग गर्न आवश्यक छ।
0: अब अन्तिममा डाक्टर साहब, अन्त त कंग्रेसको यो पुनर्गठनको अवस्था, सरकारको कार्य सम्पादन र देशको राजनीतिक स्थायित्वका लागि अब तत्काल चाल्नुपर्ने प्रमुख कदम चाहिँ के देख्नुहुन्छ?
1: यो देशमा लोकतन्त्र स्थापनाको लागि नेपाली काँग्रेसको सबैभन्दा ठूलो भूमिका थियो। नेपाली काँग्रेस जहिले पनि अभिभावकीय भूमिकामै रह्यो। नेपाली काँग्रेस, नेपाली काँग्रेसको नेतृत्वमा नै हिजो हामीले 2007 सालबाट आजसम्म भएका देशका जति पनि राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू भएका छन् त्यो सबैमा नेपाली काँग्रेसको नेतृत्वको कारण चाहिँ त्यो अगाडि बढेको छ। र अबको मूल मुद्दा भनेको चाहिँ आर्थिक समुन्नति हो, समुन्नत नेपालको स्थापना हो। त्यो समुन्नत नेपाल स्थापनाको लागि चाहिँ नेपाली काँग्रेसको सबैभन्दा ठूलो अहम भूमिका रहेको छ। यसमा जस्तै मैले कन्स्टिट्युसनको विषयलाई पनि जोड्ने हो भनेदेखि हिजो बीपी कोइराला प्रधानमन्त्री हुँदै गर्दा उहाँले जुन नीति तथा कार्यक्रम ल्याउनु भयो, सोसियल जस्टिसका कुराहरू उहाँले ल्याउनु भयो होइन, स्रोत र साधनको वितरणका कुराहरू ल्याउनु भयो, अनि त्यो नागरिकलाई सबै ठाउँमा चाहिँ सबै समूहको प्रतिनिधित्वको कुराहरू उहाँले आफ्नै क्याबिनेटमा गरेका प्र्याक्टिसेसका कुराहरू त्यो हिजो त उहाँ आफैले गर्नुभयो, तर त्यो सबै कुरा अहिले संविधानमा सुनिश्चित गरेको हुनाले ती संविधानमा भएका जति पनि विषयहरू छन्, हामीले समाजवादको कुरा, हामी अब इक्विटेबल सोसाइटीको कुराहरू, त्यो इक्विटेबल सोसाइटीलाई केन्द्रमा राखेर नेपाली काँग्रेसको जुन नीति तथा कार्यक्रमहरू अगाडि बढेको छ त्यसलाई आम पब्लिकले फिल गर्ने गरेर, महसुस गर्ने गरेर काम गर्नको लागि नेपाली काँग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्छ। नेपाली काँग्रेसले त्यसलाई सेन्टरमा राखेर आफ्नो सांगठनिक कार्यक्रमहरू अगाडि बढाउनुपर्छ र रणनीतिहरू, त्यो सबै कुराहरू म 10 वर्ष 20 वर्षमा कस्तो बनाउने त देशलाई, त्यसमा अलिकति भिजन सहित अगाडि बढ्नुपर्छ। मैले देखेको कुरा
0: भनेपछि महाधिवेशनको यो तयारी गरिरहँदाखेरि वडा स्तरसम्म जाँदाखेरि अहिले केही चुस्तता त्यो देखिएको छ, त्यसबाट केही खुसी हुने ठाउँ छ?
1: त्यो ठाउँ छ, नयाँ पुस्ता नयाँ पुस्ताहरूमा अलिकति उत्साह पनि देखिएको छ, हामीले त्यो पाएका छौँ।
0: हस् डाक्टर साहब, यो महाधिवेशनसँग सम्बन्धित कुराकानीहरू, त्यसै गरी देशको परिवेश राजनैतिक कुराकानीहरूमा यहाँ जोडिनु भयो। एउटा विज्ञताको हिसाबले पनि पटक पटक जोडिरहनु पर्ने अवस्था र तपाईँको दैनन्दिय पनि यसैमा बिताइरहनु पर्ने त्यो स्थिति पनि छ। समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ
1: यो अवसरको लागि, हार्दिक आभार व्यक्त गर्दछु।
0: उहाँ हुनुहुन्थ्यो डाक्टर कृष्ण प्रसाद पौडेलज्यू हामीसँग कुराकानी गर्दै। अर्को श्रृंखलामा आजु फेरि भेट्छु। अरविन्दलाई पनि धेरै धेरै धन्यवाद, तपाईँका भाग्यपल सुखद रहन्। नमस्कार।
2: रंग बहार, रंग बहार।
3: बजेट सँगै उपहारै उपहार।
2: सम्पर्कमा यामाहा रेजियर
3: वर्जर पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रङ्गाऊ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्जर पेन्स

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
4: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: रेडियो अन्नपूर्ण 93.4
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: ठण्डु बाप ठण्डु बाप सिरा हरि बाप दुर्गाको पिताको दुख्न छिन्मै दूर गर्ने ठण्डु बाप एक बाम तीन काम ठण्डु बाप
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फ्रिस्टल आईवीएफ केन्द्र, फ्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध

0: सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
6: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।

0: नमस्कार, रेडियो नब्बे 93 थलोचार मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ। पोखराको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको हार्दिक स्वागत छ। तपाईँको रेडियो सेट 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै अहिले हामी तपाईंसँग 10 बजेसम्म रहन्छौं। विभिन्न चर्चा प्रसंगसँगै विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गर्ने गर्छौं। म हुँ संजय र मसँग हुनुहुन्छ प्राविधिक साथी अरविन्द। आज बिहान यो शुरूआत हामीले गरेका छौं। तपाईँको आजको बिहान र दिन राम्रो होस्, बिहानको शुरूआत राम्रो कुराबाट होस् भन्ने हामी कामना गर्न चाहन्छौं। आज बिहान एउटा प्रश्नबाट शुरू गरौं। हामीसँग समय कम भएको हो कि हाम्रो ध्यान धेरै ठाउँमा बाँडिएको हो? तपाईँले कहिले आफूलाई प्रश्न गर्नुभएको छ त? बिहान उठ्ने बित्तिकै मोबाइल हेर्छौं, एउटा नोटिफिकेशन आउँछ, त्यसपछि अर्को, फेसबुक खोल्यो एउटा भिडियो हेर्छौं, टिकटक खोल्यो अर्को भिडियो, लगातार हामी स्क्रोल गरिरहेका हुन्छौं, वाट्सएपको नोटिफिकेशन बज्छ, म्यासेज हेर्छौं, इन्स्टाग्राममा फेरि हामी रिल्सहरू हेरिरहेका हुन्छौं। भनेको हामी सामाजिक सञ्जालको जन्जालमा चाहिँ यसरी बेरिएका छौं कि एकपछि अर्को गर्दै हामी प्रत्येक सामाजिक सञ्जालहरू चहारिरहेका हुन्छौं। हामी 5 मिनटको लागि मोबाइल समातिरहेका हुन्छौं, तर हेर्दा हेर्दै आधा घण्टा, एक घण्टा, दुई घण्टा बितेको चाहिँ पत्तै पाउँदैनौं। अनि दिन शुरू नहुँदै हामी भन्छौं आज त काम गर्नको लागि समय नै पुगेन। तर सोच्नुहोस् त, समय साँच्चै कम भएको हो त? हामी सबैसँग दिनको 24 घण्टा नै हुन्छ, 24 घण्टा नै छ। सफल मानिससँग पनि 24 घण्टा नै हुन्छ, हामीसँग पनि 24 घण्टा। फरक कहाँ छ भने हामीले आफ्नो समय कहाँ खर्च गरिरहेका छौं भन्ने कुरा चाहिँ बडो महत्वपूर्ण कुरा हो। एकपटक कल्पना गर्नुहोस्, तपाईँको बैंक खातामा हरेक बिहान 24 घण्टा जम्मा हुन्छ, भनेको तपाईँको दिनमा 24 घण्टा छ, तपाईँको समयको खातामा 24 घण्टा छ। तर त्यो जम्मा भएको समय बेलुकी बाँकी राख्न मिल्दैन। आज खर्च नगरेको समय भोलिका लागि बचत गर्न सकिँदैन। साँझ रात होइन, अब राति एउटा समय हुन्छ, आजको 24 घण्टा सकिने एउटा समय हुन्छ। त्यसैले समय व्यवस्थापन भन्दा पनि महत्वपूर्ण कुरा के हो भने ध्यान व्यवस्थापन हो। तपाईँले आफूले के काम गरिरहेको छु भन्ने कुराको ध्यान सबैभन्दा महत्वपूर्ण हुन्छ। जहाँ हामी ध्यान दिन्छौं हाम्रो जीवन बिस्तारै त्यतैतिर जान्छ। दिनभरि अरूको जीवन हेर्दै बितायो भने आफ्नो जीवन निर्माण गर्ने समय कम हुन्छ। सामाजिक सञ्जाल त्यस्तै हो। सामाजिक सञ्जाल भनेको चाहिँ अर्काको जीवन हेर्दै बिताउने ठाउँ हो। हामी रिल्सहरू स्क्रल गर्छौं, टिकटक भिडियोज स्क्रल गरिरहेका हुन्छौं, फेसबुकमा पोस्टहरू स्क्रल गरिरहेका हुन्छौं, अरूको चाहिँ हामीले के लेखेको छ, के गरेको छ भन्ने चासोमा समय बिताइरहेका हुन्छौं। अरूको सफलताको पोस्ट हेरेर निराश हुनुभन्दा आफ्नो एउटा सानो लक्ष्य पूरा गर्नु राम्रो। अरूले के गरिरहेका छन् भनेर चिन्ता गर्नुभन्दा आज मैले के गर्न सक्छु भन्ने प्रश्न आफैलाई सोध्नु राम्रो। त्यसैले आज बिहान एउटा सानो प्रयोग गरौं। उठेपछि कम्तीमा 30 मिनट मोबाइल नहेरौं। त्यो 30 मिनटमा आफ्नो परिवारसँग कुरा गरौं। एक गिलास पानी खाऊ। केही बेर हिँडौं। बरु कहीँ गन्तव्यविहीन तरिकाले हिँडौं, कहीँ पुग्नै नपर्ने गरेर हिँडौं, वा कहीँ कामै नभइकन पनि हिँडौं, मनपर्ने गीत सुनौं, वा केवल चुपचाप बसेर आज के गर्ने भनेर सोचौं। किनकि कहिलेकाहीँ हामीलाई नयाँ जीवन चाहिएको हुँदैन, पुरानो जीवनलाई अलि सचेत भएर बाँच्न मात्र सिक्नुपर्छ। आजको बिहान तपाईँको हातमा छ, आजको दिन तपाईँको हातमा छ। मोबाइलको स्क्रिनले होइन, तपाईँको सोचले, तपाईँको विचारले, तपाईँको मनले आजको दिनलाई शुरूआत गर्नुहोस्। तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी अर्को एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौ।
1: जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्छ।

0: एक बाम तीन काम झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162, 590-163।
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
13: आजै बुक गर्नुहोस्
14: landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9981355928 विजिट www.landmarknepal.com
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802857717 9802857717।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट।

0: गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & डायग्नोस्टिक

0: विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581.

रेडियो नम्बर 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र विभिन्न चर्चा प्रसंग सँगै हामी कुराकानी गरिरहेका छौँ। प्राविधिक साथी अरविन्द सहित म सञ्जय छु तपाईँको लागि यति बेला 93.4 मेगाहर्जमा। हामी कुरा गरिरहेका छौँ समयको होइन ध्यानको। एउटा रोचक कुरा छ, तपाईँलाई सुनाउँछु। हामी मोबाइलको ब्याट्री सकियो भने चिन्तित हुन्छौं, ला मोबाइलको ब्याट्री सकियो के गर्ने, चार्जर कहाँ छ खोज्न थाल्छौ, वा चार्जिङको त्यो पट पोइन्ट मिल्छ कि मिल्दैन भनेर हामी अन्यत्र पनि हामी चिन्तित हुन्छौँ वा सोध्छौँ, सोधखोज गर्छौँ। तपाईँसँग यो फलानु मोबाइलको चार्जर छ भाइ, एकछिन दिनुहोस् न म तपाईँ मेरो मोबाइल चार्ज गर्छु। तर आफ्नो इनर्जी सकिँदैछ भन्ने चाहिँ कहिलेकाहीँ हामी भ्याउ नै पाउँदैनौँ, थाहै पाउँदैनौँ। मोबाइललाई दिनमा दुई तीन पटकसम्म चार्ज गर्न भ्याउँछौ, तर आफ्नो मनलाई चाहिँ चार्ज गर्न भएको छ कहिले? त्यसैले आज आफूलाई पनि अलिकति चार्ज गरौं। कसरी? सबैभन्दा पहिले अनावश्यक कुरा कम गर्नुहोस्। अनावश्यक कुरा, हरेक मेसेजको तुरन्तै रिप्लाई गर्नु पर्दैन, हरेक फोन तुरन्तै उठाइहाल्नु पनि पर्दैन होला सायद, हरेक बहसमा सहभागी हुनै पर्छ भन्ने छैन, तपाईँ सुनेर पनि त्यसमा साथ दिन सक्नुहुन्छ। हरेक कुरा प्रमाणित गर्न सामाजिक सञ्जालमा लेखिहाल्नुपर्छ, प्रतिक्रिया जनाइहाल्नुपर्छ भन्ने पनि छैन। जीवनमा एउटा समय आउँछ जहाँ तपाईँले बुझ्न थाल्नुहुन्छ, चुप रहनु पनि एउटा उपलब्धि हो, मौन रहनु पनि एउटा उपलब्धि हो, शान्तिसँग बस्नु पनि एउटा उपलब्धि हो। कहिलेकाहीँ केही मानिसबाट दूरी राख्नुहोस्, केही कुराबाट विराम गर्नुहोस्, केही नोटिफिकेशनहरू बन्द गर्नुहोस् र केही समय आफैसँग बिताउनुहोस्। यिनै कुराले मन हलुका बनाउँछ। अनि अर्को महत्वपूर्ण कुरा, हामी आफ्नो दिनको शुरूआत कसरी गर्छौं त्यसैले हाम्रो मूडमा धेरै प्रभाव पार्न सक्छ। जस्तै तपाईँ दिनको शुरूआत कसरी गर्नुहुन्छ? दिनको शुरूआत सामान्यतया हामी न्यूज स्क्रोलिङ गर्छौं वा मोबाइलमा सामाजिक सञ्जालमा आएका राम्रा नराम्रा सबै कुराहरू स्क्रलिङ गर्छौं, वा दिनको शुरूआत तपाईँ योग ध्यान मर्निङ वाक गरेर कसरी गर्नुहुन्छ? यदि बिहान उठ्ने बित्तिकै नकारात्मक समाचार हेर्नुहुन्छ, झगडा गर्नुहुन्छ, कराउनुहुन्छ वा गुनासो गर्नुहुन्छ, अरूको सफलता र आफ्नो सफलताको चाहिँ बारेमा तुलना गर्नुहुन्छ, यिनै कुराले दिन शुरू गर्यौं भने मनमा बोझ लिएर दिनभरि हामी हिँड्न सक्छौ, हिँड्नुपर्छ। तर बिहानै हामी सकारात्मक सोच, सकारात्मक विचार, सकारात्मक कुराले शुरूआत गर्यौं भने वा आफ्नो लागि एक गिलास पानी, एक मिनट हिँडाई, मनपर्ने संगीत, परिवारसँग दुई शब्द मिठो र आजको एउटा स्पष्ट लक्ष्य, यति मात्रै गर्नुभयो भने पनि दिनको दिशा फरक हुन सक्छ। आज ठूलो काम गर्ने संकल्प गर्नु पर्दैन, एउटा सानो काम छान्नुहोस्। धेरै दिनदेखि फोन गर्न नसकेको मानिसलाई फोन गर्नुहोस्, अधुरो रहेको एउटा कामलाई मात्रै पूरा गर्नुहोस्। आफ्नो ठूलो कुरा गर्नै पर्दैन, आफ्नो नमिलिएको कोठालाई मिलाउनुहोस्, बिस्तारा मिलाउनुहोस्, छरपष्ट रहेका सामानहरू मिलाउनुहोस्। एकपटक कोठामा कुचे मात्र लगाएर पनि हुन्छ नि, सफा मात्रै गर्न पनि सकिन्छ। कसैलाई धन्यवाद भन्नुहोस्, आभार प्रकट गर्नुहोस् वा आफूलाई भन्नुहोस् म ठिक छु, म अघि बढ्छु। याद राख्नुहोस्, जीवन एकै दिनमा परिवर्तन हुँदैन, तर एउटा दिनको राम्रो निर्णयले जीवनको दिशा परिवर्तन गर्न सक्छ। त्यसैले आजको प्रश्न फेरि सम्झौं, हामीसँग समय कम हो कि हाम्रो ध्यान धेरै ठाउँमा भौतारी रहेको छ वा बाँडिएको छ?

पटक आफ्नो ध्यान जोगाएर हेर्नुहोस्। सायद तपाईँले खोजिरहेको धेरै शान्ति, धेरै ऊर्जा र थोरै खुशी त्यही कतै भेटिन सक्छ। तपाईँ रेडियो नम्बर 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत फेरि तपाईँको लागि प्रस्तुत गर्दैछौ।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
4: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्स-रे।

0: CT scan seva,
1: video x-ray, echocardiography,
0: endoscopy, ECG, EEG, PTA,
1: physiotherapy, uroflowmetry,
0: chemotherapy,
1: surakshit garbhavatan seva,
0: whole body checkup, health package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijana Chowk, Kaski.
0: फोन 061-572-648 572-849
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Ensuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: रेडियो नम्बर 93.4 मेगाहर्ट्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ र विभिन्न चर्चा प्रसंग सँगै विभिन्न गीत सङ्गीत तपाईँको लागि हामी प्रस्तुत गरिरहेका छौँ। कार्यक्रमको हामी लगभग अन्त्यतिर आइसकेका छौँ। अन्तमा एउटा कुरा साथमा तपाईँ लैजानुहोस्, समयलाई मात्र होइन आफ्नो ध्यानलाई पनि जोगाउनुहोस्, किनकि तपाईँको ध्यान जहाँ जान्छ तपाईँको ऊर्जा त्यतै जान्छ र तपाईँको ऊर्जा जहाँ जान्छ तपाईँको जीवन पनि बिस्तारै बिस्तारै त्यतैतिर केन्द्रित हुँदै जान्छ। त्यसैले आज अनावश्यक चिन्तालाई कम गरौं, अनावश्यक तुलनालाई कम गरौं र आफूले गर्न सक्ने एउटा राम्रो काम गरौं। आजको दिन अरूभन्दा राम्रो बन्ने होइन, हिजोको आफूभन्दा अलिकति राम्रो बन्ने दिन हो। प्राविधिक साथी अरविन्द सहित म सञ्जय फ फेरि अर्को बिहान अर्को विचार र अर्को ऊर्जा सहित भेट्ने भाषा सहित विदा हुन चाहन्छौ। तबसम्म मुस्कुराइरहनुहोस्, सकारात्मक रहनुहोस् र आफ्नो समयको सम्मान गर्नुहोस्। गुड मर्निङ पोखरा, नमस्कार, धन्यवाद।
9: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
10: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857005636।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड ICU NICU जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: रेडियो अन्नपूर्ण 93.4।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज, सुन्नु भएन?
1: ए राम हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
11: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रहे इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 0615902175929219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0615901162 5901163।
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड थाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट www.online.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनोहर तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ र एफएम ब्यान्डको 93.4 मेगाहर्ज मार्फत गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही जिल्ला र बागमती प्रदेशका केही जिल्लामा हामी प्रत्यक्ष रूपमा सुनिने गर्छौं। ओके र यति बेला म पोखराको गैरापाटन स्थित स्टुडियोबाट बोलिरहेको छु। यहाँलाई थाहा नै छ मेरो नाम चाहिँ सबिन हो र आज मिति 2083 साल असोज महिनाको आज 6 गते मंगलबार हो। अंग्रेजी तारिक अनुसार सेप्टेम्बर 22 तारीक 2026 रहेको छ। आज हरिपरिवर्तनी एकादशी व्रत पनि रहेको छ। आज कतिपय व्रत अवस्थामा पनि हुनुहुन्छ होला, कतिपय व्रत अवस्थामा पनि हुनुहुन्न होला होइन। ल, असोजको यो महिना विशेष त बाहिर पारिलो घाम लागिरहेछ, पारिलो भन्ने बेला आयो कि, अब गर्मी हुँदैन नि त बिस्तारै, तर एक दुई दिन त अझै एक दुई हप्ता त गर्मी नै होला होइन। त्यस पछाडि त अनि कता छ यसो घाम लागिरहेछ कि भनेर खोज्दै हिँड्नुपर्ने दिन फेरि आइहाल्छ होइन त। यो समय परिवर्तनशील छ, यो परिवर्तित समय अनुसार नै हाम्रो जिन्दगी पनि चलाउनुपर्छ होइन। हिजो अब गर्मी थियो भने अब आज बिस्तारै जाडो सुरु हुँदैछ होइन। अब फेरि यो लामो समयसम्म लगभग चैत वैशाखसम्म नै यस्तै रहन्छ अनि त्यस पछाडि फेरि गर्मी सुरु हुन्छ। यो चक्रहरू चलिरहने प्रक्रिया हो, यहाँलाई थाहा नै छ। र पोखरा आसपासमा बिहानबाटै मजाले घाम लागिरहेको छ। हिजो साँझतिर गडाङ गुडुङ टडाङ टुडुङ सुनियो होइन, पानी पनि पर्यो केही बेर। अब खतरा पानी त अब पर्दैछ केही दिनमा बल्ल होइन। तपाईँले थाहा पाउनु भएको छ होला विभिन्न माध्यम मार्फत, यहाँले थाहा पाइसक्नु भएको छ। आगामी यो असोज महिनाको 8 गतेबाट 12 गतेसम्म यो बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा भारी वर्षा गराउने भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब असोज 9 गतेदेखि असोज 11 गते आइतबार अथवा 12 गतेसम्म नेपालका धेरै ठाउँमा भीषण वर्षा हुने सम्भावना छ। यो केही दिन अगाडिबाटै भनिएको कुरो हो, थोरै अपडेट मैले पनि जोडे। कतै लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ, कोही कसैसँग भेटघाट गर्नको लागि जाँदै हुनुहुन्छ भने अब इमर्जेन्सी छ भने त जानुहोस्, नभए बिस्तारै फेरि फर्किँदा तपाईँलाई समस्या होला। अहिले जान्दा सँगै जानु होला, सभ्य रूपमा फर्किँदा समस्या हुन सक्छ होइन त। यो मौसम पूर्वानुमान महाशाखाले नै जनाएको कुरा हो र अब एकदमै धेरै ठाउँमा चेतावनी पनि दिइएको छ, पानी खतरै पर्छ भनेर भनिएको छ होइन। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ, मधेस तथा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा यो एकदमै भारी वर्षा हुने भनेर भनिएको छ, जसले गर्दाखेरि बुच्छय बाढ़ी पहिरोको जोखिम पनि रहने सम्भावना रहन्छ है त। यो मैले अहिले नै सचेत गराएँ, सबैजनाले सुनिरहनु भएको छ नि त होइन। कोही घरमै हुनुहुन्छ होला खाना खाँदै खाना बनाउँदै, कोही अब कामतिर निस्किनु भयो बिहानबाटै आफ्नो नियमित काममा अहिले काम गर्दै हामीलाई सुन्दै पनि हुनुहुन्छ होला होइन त। ल, कोही गाडी चलाउँदै सुन्दै हुनुहुन्छ होला, कोही घरमै बसेर, कोही गाउँघरतिर हो भने यसो केही क्लाखानहरू काम गर्दै हामीलाई सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिनलाई है त। पोखरा कलिनको आजको यो बसाईमा हामी तपाईँसँग कुराकानी गर्छौं। स्टुडियोको टेलिफोन नम्बर 061-543-4040 मार्फत आज प्रश्न खासै केही पनि छैन। आज धेरैभन्दा धेरै गीत संगीत र तपाईँको सहभागिता लिँदै अगाडि बढ्ने योजनाका साथ म अगाडि बढ़िरहेको छु। फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोला है। ल, अहिलेको लागि भने एउटा गीत राख्छु म लेखान्तबाट, यो आवाज यहाँहरूको लागि, त्यस पछाडि म आउँछु।

0: ओके कार्यक्रम पोखरा कल इनमा हामी रहेका छौं। तपाईँ फुर्सदमै हुनुहुन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने आउनुहोस्, कुराकानी गरौं। के छ गाउँघरतिरको हालखबर, तपाईँको ठाउँतिरको हालखबर बुझौं कार्यक्रम पोखरा कल इन मार्फत। है त 061-5340-40 मार्फत कुराकानी गर्ने मेलोमेसो मिल्दैछ। अब तपाईँ सुनिरहनु भएको छ होला, होइन? हामीलाई विभिन्न ठाउँमा विभिन्न तरिकाले सुनिँदै हुनुहुन्छ, होइन? धेरैजनाले सुन्नुहुन्छ। तपाईँ कार्यक्रम कहिलेकाहीँ आउँदैन पनि भन्नुहुन्छ। अब आउँदैन त के भने, होइन? बिहान म एक ठाउँमा गएको थिएँ, हाम्रो हरिचोकमै एकजना दाजु हुनुहुन्छ, होइन? उहाँ व्यवसाय गरेर बसिरहनु भएको छ, त्यहाँ रेडियो अन्नपूर्ण एकदमै घन्किरहेको हुन्छ कि। म त्यही बाटो बिहान मर्निङ वाक गर्दै यसो हिँड्दै थिएँ, ठ्याक्कै उहाँले बोलाइहाल्नुभयो। उहाँको नाम चाहिँ आदेश ठाकुर हो र उहाँले व्यवसाय चलाइरहनु भएको छ, हेयर कटिङको व्यवसाय, होइन? हरिचोकमा तपाईँ त्यता आसपासतिर हुनुहुन्छ भने त्यहाँ पुग्नुहोला, निकै एकदमै राम्रो तरिकाले उहाँले सफा तरिकाले काम गर्नुहुन्छ र भन्नुभयो उहाँले रेडियो अन्नपूर्ण बजिरहेको रहेछ। अनि के छ भन्नु भन्दाखेरि, अनि उहाँले ठ्याक्कै कार्यक्रम त हुँदैन कहिलेकाहीँ यसो सुन्न पाए नि गजब हुन्थ्यो, होइन भन्ने कुरा गर्दै हुन्थ्यो। त्यही भएर मैले थोरै प्रसङ्ग जोडेको तपाईँलाई, धन्यवाद है। आदेश हामीलाई सुन्नुहुन्छ नियमित रूपमा, होइन त? फिडब्याक पनि दिँदै गर्नुहोला है। यसै गरी तपाईँको साथ सहयोगका साथ कार्यक्रम पोखरा कलिङ दौड़िरहेको छ। 11:13 स्टुडियो घड़ीमा कार्यक्रम पोखरा कलिन मार्फत तपाईँसँग कुराकानी गर्ने मेलोमेसो मिल्दैछ। फेसबुक लाइभ मार्फत हामीलाई सुन्ने साथीहरू पनि हुनुहुन्छ यति बेला। क्रममा कृष्ण परियारले नमस्कार हजुर, नमस्कार, म नौडाँडा कास्कीबाट सुनिरहेको छु भनेर हामीलाई कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि हामीलाई सुनिरहेको जानकारी दिनुभएको छ। तपाईँ पनि कार्यक्रम मार्फत सहभागिता जनाउन चाहनुहुन्छ भने 061-5340-40 मार्फत आउनुहोला। मोदी खोला र किमरूङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध भएको नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यस सड़क गत साउन 28 गतेदेखि अवरूद्ध भएको थियो। सड़कको सोमबार साँझ प्रारम्भिक पुननिर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानबाट पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। उनका अनुसार मौसम मनसूनको समयमा मोदी र किमरूङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण सड़कको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका वडा नम्बर 8, 9, 10, 11 बस्तीहरू सड़क सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका थिए। अन्नपूर्ण गाउँपालिका 8 स्थित बिरेठाँटी एबीसी र पुनहिल तथा घोड़े पानी प्रवेशद्वार हो। बिरेठाँटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क नै बगाएको थियो भने बिरेठाँटी बजार समेत जोखिममा परेको थियो। मोदीको बाढ़ीले बिरेठाँटी लगायतका क्षेत्रमा कटान गर्दा ग्रामीण पल्टनको केन्द्रको रूपमा रहेको घान्द्रुक सड़क सम्बन्ध विच्छेद पनि भएको थियो। यसबाट विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबीसी जाने पर्यटक समेत समस्यामा परेका थिए भने स्थानीय जनजीवन समेत प्रभावित बनेको थियो। अहिले पर्यटकीय मौसम शुरू हुन लागेको अवस्थामा सड़क समेत खुलेको छ र यसले गर्दाखेरि अब सबै कुरा सहज हुनेछ। अवरूद्ध सड़क पुननिर्माणका लागि गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद व्यवस्थापन समिति, हाइड्रो पावर कम्पनी, सम्बन्धित निकाय र निर्माण व्यवसाय र प्राविधिक टोली परिचालन गरिएको थियो। बाढ़ीले बगाएको स्थानमा ग्याबिन जाली भर्ने, पहिरो तथा माटो हटाउने, सड़क सम्याउने र यातायात सञ्चालन योग्य बनाइएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 वडा अध्यक्ष हिमबहादुर गुरूङले बताउनु भएको छ। भनेर यो नयाँ पुलबाट बिरेठाँटी हुँदै घान्द्रुकसम्म जाने सड़क अब पूर्ण रूपमा सञ्चालनमा आएको कुरालाई मैले थोरै जोडे। कार्यक्रम पोखरा कलिन तपाईँ सुनिरहनु भएको छ। टेलिफोन त यहाँ समस्या रहेछ नि त है, किन बजेन किन बजेन भनेको त ल फोन गर्नुहोस् त अब लाग्छ है, यहाँ थोरै समस्या भएर अड्किरहेको रहेछ, अब चाहिँ कुरा गर्न मिल्छ। 061-5340-40 स्टुडियोको टेलिफोन नम्बर 11:16 गएको छ कुराकानीको लागि। तपाईँ जुट्न सक्नुहुनेछ अहिलेको लागि एकैछिन, म कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउनेछु।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579 98560-26579।
4: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-10-31 97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
6: दुर्गाको किटाउको दुख्न छिनमै दुर्गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम। दुर्गाको किटाउको दुख्ने छिनमै आरा झन्डु बाम,
7: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक 3TESA मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै सहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161-578-162।

0: साउन्ड पोइन्ट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: Hello, Pokhara calling.
1: Okay, guys, Pokhara calling. So, Niranu bhai, go. Seven minute, go. Tiran na vetho plus R. My God, song songi yo short commercial break. Pasari ferry bin swagat. So, guys, Pokhara calling ma. Aye gula agi telephone line marfat ek jana swata sari aishok nu bhai go. So, mawala hotly welcome. Motion hoste.
2: नमस्कार सुबह प्रभात सुबह बिहाने गुड मॉर्निंग माए सुमन गुरुंग
1: सुमन गुरुंग भन्ने मान्छे राम बजार बाट हैन
2: हजुर
1: के छ हाल खबर सुमन को
2: कहिले तिर कहिले रामजी सुमन हराउने फेरि गएर पाटन दिएर गए हाम्रो सबै सर हराउने
1: है यस्तै हो हराउने र के भन्छ चराउने कुरा यस्तै हुन्छ अरे कि
2: यस्तै हुन्छ नि है
1: हराएको पनि थाहा हुन्न अरे चराएको पनि थाहा हुन्न अरे कि चराएको कसले खान्छ चराएको
2: हराउने थाहा हुन्न चराहरू उड्नेहरू थाहा हुन्न कहाँ पुग्छन् कहाँ पुग्छन् पुग्नै पर्यो होइन बिहारको लागि
1: अनि के छ अरू नयाँ नौला खबर राम बजारतिर
2: ठिकै छ यहाँ आमाले पनि मैले त्यो के शङ्करहरूको फोनहरू रेडियो सुन्नुहुन्छ कि इन्डियाबाट ल्याएको फिलिप्सहरू यही आउँछन् सबै गीत पनि यही आउँछन् समाचार यही आउँछन् भन्छु क्या आमाले हामी कहिल्यै उहिलेबाट रेडियो बजाएर हामी अर्मा परमा गरेको कोदो रोपेको होइन खाएको बारीको सेड्युलमा रेडियो बजाएर घन्टाएर त्यही हेबिचुअल अल्टर मिडियाहरू सोसियल मिडिया फेसबुक के भन्छन् युट्युबहरू आमाले मैले त्यही हेबिट छ मेरो नि प्रयास त्यही नै छ
1: ल ठिक छ अनि अरू सुनाउनुहोस् के छ नयाँ नौलो
2: अरू ठिकै छ कहिले काहीँ यसो नागढुङ्गातिर जान्छु अरे यसो
1: के छ नागढुङ्गातिर विशेष
2: ठ्याक्क कमला पेट्रोल पम्पको आडामा तपाईँलाई इन्भाइट गर्छु नि यहाँनिर कुनै दिन
1: कमला पेट्रोल पम्पको आडामा भनेपछि बाजेको सेको नजिकै
2: नजिकै दुई घर तलतिर बारीपट्टि साइनिङ पुस भइहाल्यो
1: के भयो अरे
2: साइनिङ टावर टुस भयो नि फर साइडमा त्यतापट्टि अपोजिट साइडमा त्यही वैदेशिक रोजगारको सानो यसो केटालाई तस्करी
1: है त्यसरी भन्नु कहाँ पाइन्छ हौ रेडियो
2: पाइँदैन पाइँदैन है फेरि तपाईँहरू वरिष्ठ पत्रकार बन्नुभयो फेरि मिडियामा
1: ल ठिक छ
2: अनि शुद्ध हो नि 20-25 वर्षै भयो हामी होइन यस्तोको यस्तो भन्छौँ नि ओटी पाइन्छ पाइँदैन होइन कम्पनी यो हो
1: भनेको तपाईँको
2: कुखुरा पालन गर्नुहोस् भनेर जान्छु जहाज चढ्छु चाहे चढ्छु भन्छ त कतारको जहाज चढ्छ दुबईको
1: भनेको तपाईँको आफ्नो मेन पावर छ
2: हामी दुईजनाको
1: ए अर्को पार्टनर पनि
2: जगत मोहन गिरी
1: भनेको उतै पर्वततिर कि
2: स्याङ्जली
1: ए पुतली बजार है
2: पछि कुरा रमलाई हो
1: ल ठिक छ अनि के छ
2: अर्को मैले गीत बजे है त्यो ज्ञानो राणाको चौतारीमा मै बसेँ होला कि
1: भेटियो भने बजाउँला कि है
2: होइन भेटियो त्यसको फेरि अल्टरनेटिभ म दिन्छु नि
1: ल अल्टरनेटिभ के छ
2: अल्टरनेटिभ गाउँठाउँमा हुर्केको सावित्री शाहको बन्दकोपीले दाईलाई चिनेकै ढाका टोपीले
1: बन्दकोपीले है
2: बन्दकोपीले दाईले चिनेकै ढाका टोपीले
1: ल ओके सुन्दै गर्नु होला है त
2: होइन ज्ञानो राणाको फर्स्टमा
1: मैले बुझेँ भेटियो भने त्यो नभेटिए यो नभेटिए फेरि अर्को है त
2: नभेटिएको खण्डमा समयको पाबन्दी समयको पाबन्दी त बल्लै स्टार्टिङ हुँदैछ
1: ल ठिक छ सुमन सम्झिँदै गर्नु होला छुटौँ नमस्ते उहाँ हुनुहुन्थ्यो सुमन गुरुङ हामीलाई राम बजारदेखि फोन गर्नुभएको थियो तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ 061-5340-40 मार्फत हामीसँग कुराकानीको लागि जुट्न सक्नुहुनेछ आजको यो मंगलबारको बसाईमा र अहिलेको लागि टेलिफोन लाइन मार्फत अर्को एकजना साथी आउनु भएको छ टेलिफोन सम्पर्कमा उहाँलाई स्वागत गरौं नमस्ते नमस्ते हजुर
3: हेलो
1: कहाँदेखि को बोल्दै
3: म कृष्ण भण्डारी
1: कृष्ण भण्डारी भनेपछि कताबाट
3: म यहाँ अधिकारी टोल
1: ए अधिकारी टोलबाट है किन टाटा टुटु आयो रेडियो नजिकै छ र
3: हजुर सर
1: त्यसलाई अफ गरिदिनु त
3: हजुर
1: अधिकारी टोलबाट होइन
3: अधिकारी टोल भन्ने कि यहाँ लक्ष्मी आस
1: अहिले कहाँ हुनुहुन्छ र
4: अहिले म अफिसमै छु
1: ए अफिसतिरै हो
4: हजुर
1: अनि के छ लक्ष्मी आफ्तिरको हालखबर
4: रमाइलो छ सर राम्रै छ
1: हो
4: चिन्नुहुन्छ लक्ष्मी हस्
1: सुनिल सरलाई चिन्छु भने सर नचिने होला सुनिल सरलाई चिन्छु हाम्रो गणेश दाईलाई चिन्छु सबैलाई चिन्छु अहिले त्यहाँको मेन फाउन्डरहरू चाहिँ अब हाम्रो गणेश दाई हुनुभयो होइन सुनिल दाई उहाँलाई म राम्रैसँग चिन्छु उहाँले पनि चिन्नुहुन्छ कहिले काहीँ यस्तो
4: पहिला पहिला डिपेन्ड नहुने होला बेसरी जान्थ्यो दिवेन्द्र सर त यहाँ वार्षिकमा नै आइराख्नुहुन्थ्यो
1: ए
4: अन्नपूर्ण हुने बेला कि
1: हामी नि कहिलेकाहीँ गइन्छ अलिक केही समय अगाडि गएको थियौँ म कार्यक्रम अस्ति यता लेक साइडतिर एउटा दहीको के ओपनिङ भयो नि त्यहाँ
4: सर
1: दहीको के को त्यो आउटलेट
4: मन्दिरको छेउमा
1: त्यहाँ गएको थिएँ कि म त्यहाँ निमन्त्रणा थियो र अनि सुनिल सरले रिबन काट्नु भयो
4: धेरै वर्ष भयो सर काम गरेको
1: है
4: 40 वर्ष कति छ
1: ए ल ठिक छ
4: पहिला सुरुवातदेखि नै गरे
1: त्यहाँ काम गर्नेहरू अब बिस्तारै पेन्सनै पकाएर निस्किन्छन् कि होइन राम्रो छ नि त
4: हजुर सर
1: ल ठिक छ अनि के छ अरू नानौ लालको
4: ठिकै छ सर अब दसैँ आउनु लाग्यो बोनस सोनसको कुरो हुन्छ
1: है
4: ल
1: ठिक छ ठिक छ के गर्ने काम गरेपछि आस हुन्छ नि त होइन
4: हजुर सर
1: हामीले काम गरिदिएर त अहिले ठुल्ठुला कम्पनी चलिरहेको छ नि होइन त
4: म त भयो नि सर 40-45 वर्ष एउटै ठाउँमा काम गरे
1: राम्रो हो नि एकदम एउटै ठाउँमा 40-45 वर्ष काम गर्नु भनेको त अनि
4: पाउनु भनेको नि राम्रै
1: हो ल एकदम खुसी लाग्यो कृष्ण फेरि फेरि पनि सम्झिँदै गर्नु होला यसै गर्ने छुट्यो होइन
4: आइरहेको छु नि सर अस्ति नै यो उसमा नि खेलकुदको पनि टी सर्ट जिते थिएँ मैले
1: ए ल ल अब हाम्रो विशेष कार्यक्रम सुरु हुँदैछ यो दसैँ विशेष भनेर अब यहाँ ब्यागहरू पनि के यहाँ प्राइज दिने कुरा छ सुन्दै गर्नु होला है आज खासै केही छैन गफ गफ भइहाल्यो होइन लक्ष्मी हाउसको विशेष प्रचार पनि भयो होइन त्यस्तो आज केही राखिएन होइन ल हुन्छ हस् नमस्ते नमस्ते उहाँ हुनुहुन्थ्यो कृष्ण भण्डारी हामीलाई अधिकारी टोल लक्ष्मी हाउसबाट फोन गर्नु भएको थियो ठ्याक्कै त्यो ओह्रालोमा छ कि लक्ष्मी हाउस उता बाग बजारतिर जाने ओह्रालोमै ठ्याक्कै त्यहाँनिरै देख्नुहुन्छ अब त्यहाँ सुनिल दाई हुनुभयो होइन हाम्रो गणेश बहादुर दाई उहाँहरूको नै हो कृष्ण भण्डारीलाई धेरै धेरै धन्यवाद तपाईँ पनि सुन्दै हुनुहुन्छ भने कुराकानीको लागि जुट्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउन सक्नुहुनेछ रमाइलो गफगाफ कुराकानीको लागि जुट्न सक्नुहुनेछ धेरैजनाले सुनिरहनु भएको छ होइन अब हामीलाई काम गर्दै सुन्दै हुनुहुन्छ होला अब कोही साथीहरू यसो फोन लगाउनु मन छ भने 061-543-0040 मार्फत तपाईँ सहभागिता जनाउँदै गर्नुहोला 11:32 गएको छ स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिनमा हामी यस्तै गरी कुराकानी गर्ने गर्छौ तपाईँको सहभागिता पनि लिने गर्छौ र फेसबुक लाइभको कमेन्टहरू पनि मैले जोड्ने गर्छु हामीलाई शिवले निकै म्यासेज गर्नु कमेन्ट गर्नुहुन्थ्यो उहाँ चाहिँ कहाँ हराउनु भयो भन्ने मलाई ठ्याक्कै थाहा भएन र तपाईँसँग कुराकानी गर्ने क्रममा हामी यति बेला क्रममा अब यसो हेरौँ केही छन् भने अपडेटहरू पछिल्लो समय बाढ़ी पहिरोको बिटण्डा भइ नै हाल्यो होइन दशैं तिहार नजिकैसँगै चंगा पसलमा विशेष चहल पहल शुरू हुन थालेछ अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीमा पनि शुरू हुन थालेछ राम्रो कुरा होइन अब नयाँ पुल बिनेठाटीको कुरा आइहाल्यो अन्नपूर्णको आमदानी स्रोत पर्यटकीय स्थल भन्दै आएको छ अन्नपूर्ण चक्रीय पदमार्गको कुरा होला जापानिज इन्सेफ्लाइटिस रोग विरूद्धको खोप अभियान शुरू झापामा 21,000 बढ़ीलाई खोप लगाइयो भन्ने कुरा पनि छ ठिक छ अब अरू कुराहरू यस्तै यस्तै छन् कुराकानी गर्दै गरौंला समय परिस्थिति अनुसार चल्दै गरौंला अहिलेको लागि एकैछिन एउटा गीत राख्छु अघि कृष्ण हाम्रो सुमनले रोन्नु भएको थियो त्यो गीत एकैछिनमा बज्छ अहिलेको लागि भने मैले राजु लामालाई एकैछिन राखेँ है त पर्खाईमा

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274257526।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असौज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581.

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फिस्टल आइबीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल

0: 35525।
1: ओहो नासर बे कति छाब डिजाइन बे मारै गना किनानी खनि तोला
2: खनै दिबा नासर बे रूपाकोट ज्योति सुनजाती दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मार दुकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुइ बिसानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जग मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नता खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाकोट
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
4: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
4: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्ने, मेरुदण्ड तथा बाप रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
4: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9999।
5: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6999, 452-715।

0: Hello, Pokhara calling.
1: Okay, guys, Pokhara calling. You are listening on why? Because this is a commercial break. Kupalo rayo break for sorry ferry when my say kusu. I'm like Ganga Bikele developer ma. कार्यक्रम सुन्दै कमेन्ट गर्नुभएछ फेसबुक लाइभमा र लेख्नु भएको छ नमस्कार सबिनजी म अहिले अर्मलादेखि सुन्दैछु अस्ति भर्खर काठमाडौँबाट फर्केको बाटोको अवस्था मुगलिन आउँदासम्म अलिक जोखिमयुक्त नै रहेछ बन्दै पनि छ पहिलो पटक नेपालको पहिलो भन्दा पनि भयो सुरुङ मार्गबाट आएको अरू त ठिकै छ बाटो बनाउँदा खोला किनारमा बनाउनु भन्दा सुरुङ मार्ग नै ठिक होला जस्तो लाग्यो पानीको बहाव नपर्ने हुँदा सुरक्षित

0: हिसाबले पनि खर्चको हिसाबले पनि सुरक्षित हुनु देखियो भनेर हामीलाई गंगा बिकेले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ फेसबुक लाइभ मार्फत. उहाँलाई पनि म थ्याङ्क यू सो मच भन्न चाहन्छु. कार्यक्रम पोखरा कल इन यहाँहरूकै कार्यक्रम हो. सहभागिताको लागि 0163540 मार्फत आउन सक्नुहुन्छ. अन्तिम अन्तिममा छौं. अघि हामीलाई सुमनले दुईटा गीत भन्नुभएको थियो, दुईवटै गीत मैले ठक्कै फेला पार्न सकिनँ. अब फेला पारेको भए त बजाउन पनि हुन्थ्यो होइन, फेला नपरेपछि कसरी बजाउने. फेरि सुनौला कुनै फेला पर्ने गीत भएछन् भने अरूको लागि भने टेलिफोन लाइन मार्फत एकजना साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौं. यति बेला गरौँ. नमस्ते हजुर.
1: नमस्ते
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर के
1: भन्नुभयो?
0: हजुर शुभ नाम?
1: बिना थापा.
0: बिना थापा
1: हजुर.
0: अनि के छ बिनाको हालखबर?
1: ठिकै छ भनौँ.
0: अनि के गर्नुहुन्छ बिपी मार्गतिर?
1: है
0: ल ठिक छ. काम भनेको सानो ठुलो हुँदैन, सबै बराबर नै हो. अनि सुन्दै हुनुहुन्छ कार्यक्रम?
1: हजुर.
0: ए डेली सुन्नुहुन्छ?
1: हजुर.
0: ल धन्यवाद त्यसको लागि. अनि के छ त, अनि केही सुनाउन चाहनुहुन्छ? के छ, पहिलोपटक हो जस्तो लाग्यो? ल अब यसरी नै यसो आउनु पऱ्यो क्या कहिले काहीँ. हजुर छुट्नु भयो है. पहिलोपटक फोन गर्नुभएको थियो बिना थापाले, हामीलाई बिपी मार्गदेखि फोन गर्नुभएको थियो. धन्यवाद बिना, फेरि पनि सम्झिँदै गर्नुहोला. तपाईँको सहभागिता आगामी दिनमा पनि हामी अपेक्षा गर्छौं. धेरैजनाले सुन्नुहुन्छ फोन चाहिँ अब कहिलेकै आउँछ कहिलेकै आउँदैन, त्यस्तै हो फोन भन्ने कुरा आउँछ आउँदैन होइन. अन्तिममा छौँ अहिलेको लागि. अर्को एकजना साथी नमस्ते.
2: राम
0: भक्त जुजुजु तिहारमा हामीसँग साथी हो. ल भन्नुहोस् न, भोलि रोजे भइहाल्छ नि.
2: राम भक्त जुजुजु उडेर जाउन छुन्छु भन्थे.
0: ल ल ल ओके, भोलि सुने नि भइहाल्छ नि. अर्को गीत तयार पारिसकेको थिएँ मैले है, उडेर जुन छुन्छु भन्थे, तर आज पिञ्जडाको चरी भाष जीवन भन्ने होइन. ल ठिक छ, त्यही गीत सुनौला के भएर. उडेर जुन छुन्छु भन्थे अरे के, उडेर जुनै छुन्छु भन्थे, तर आज पिञ्जडाको चरी भाष जीवन. यो रामभक्त जोजीज्यूले गाउनु भएको गीत हो, यही पोखराकै हुनुहुन्छ होइन. अब यो गीत छोड्दै कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ आजको लागि. तपाईँ हाम्रो भेट फेरि भोलिका श्रृङ्खलामा हुने नै छ भन्दै ब्याकग्राउण्डमा गीत उठिसकेको छ. यति बेला क्रममा फोन गर्नुभयो सुमन गुरूङले रामबजारबाट, कृष्ण भण्डारी हुनुहुन्थ्यो अधिकारी टोलबाट, बिना थापा हुनुहुन्थ्यो बीपी मार्गबाट, पहिलोपटक आउनुभयो बीपी मार्गबाट बिना थापा, उहाँलाई थ्याङ्क यू सो मच भन्छु. भोलिका दिनहरूमा पनि यसरी नै सहभागिता जनाउँदै गर्नु होला. आज पहिलोपटक भयो होला, अलिक त्यस्तो अप्ठ्यारो पनि महसुस हुन सक्छ, नमान्नु होला भन्दै सुमनले रोज्यो गीत यहाँहरूको लागि छोड्दै. अब भोलिका श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ. आजको लागि कार्यक्रमबाट सबिन अर्को श्रृङ्खलासम्मको लागि छुट्टिन्छु. सबैजनालाई थ्याङ्क यू सो मच. बाई, हेभ अ नाइस टाइम. जय होस्.

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
0: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्योन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
0: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-579।
5: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
6: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
8: यति बेला मध्याह्नको 12 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
11: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
12: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस,
13: छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: रंग बहार रंग बहार
1: वर्जन संग उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जन पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जन पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98-08-59-321-061-581-871
5: नेपालीको गौरव
6: नेपालीको पहिचान
5: पालिखे ढाका टोपी
6: जसले शिरको शोभा बढाउँछ
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
7: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मान सल
5: पालिखे ढाका टोपी महिन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेसा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: 93.4
5: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु।
6: फर्केर बसाए त
7: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस् आयो।
8: होइन हो सोल्टी, तिम्रो लौरे फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
9: खोइ त छोरी, तिम्रो लौरे अझै आयो, अब त आशै मरिसक्यो।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98028-59321-061

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए राम हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640।

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579, 98560 26579।

0: मत मगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला ज्ञान मसाला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190190।
2: 93.4
3: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन् म एक्लो भएँ।

0: विश्व फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856625779 9856625779।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला
1: परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856625779 9856625779।

0: छ लेजर विधि उपचार भनेको के हो
1: अपरेशन पश्चात दुखाई कम हुने
0: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
0: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061-590-162-590-163
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-89-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: OSR Digital, entertaining the nation.

0: cautious me.
1: Rang Bahar, Rang Bahar.
2: Barza Sangay Upahare Upahar. Bumper Ma Yamaha Razor.
1: Barza Pinse, Kharanga Unuhosa. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
2: Sathe, 65 inch ko smart TV, refrigerator, washing machine, lagaye, 350 banda badi, akarshak upahar rupani. Ghar rangao, khushi badao. Upahar jitne offer pao.
1: Barza Pinse.
3: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
4: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
3: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
5: सुवर्ण अवसर
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी,
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163
9: फिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो नाचर बे कति छाबा डिजाइन बे मारेखाना खिनानी खनि तोला
2: खनै बिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मारे दुकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै चतो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिन ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुताय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चुकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव।

0: नियमहरू लागू हुनेछन्। एन्सेल नेपालकै लागि
1: 93.4 Voice of Digital Entertaining the Nation.

0: ಚೆಂಡು ಬಾ
1: अब झंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: वाटसल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: वेस्ट आर डिजिटल एन्टरटेनिङ द नेसन

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट

0: सुन न, हामी कति दिन यसरी लुकेर भेट्ने होला है?
1: बरु हामी सर्दैन, त्यहाँ त छुट्टी संसार हुन्छ नि।

0: फिरता फिरता 20% सम्म क्यास फिरता
1: जहिले पनि जहाँ पनि
2: क्यास फिरता लिनुभयो त
3: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: फ्रिस्टाइल आइबियर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
6: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइबियर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
7: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
5: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आइगर केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: स्वाद जस्ते सम्बन्ध गाँस ज्ञान मसला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 New Road फोन 061 590 162 590 163।

0: पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: सुवर्ण अवसर
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

श्रव्य दृश्यमा देखे अनुसार यस्ता घटनाहरू हाम्रो देशमा पटक पटक घट्दै आइरहेका छन्। सृजनाकर्ता भनेको खुला पन्छी जस्तै हो, उसले खुलेर सृजना गर्न पाउनुपर्छ। कलालाई अनेक रसबाट प्रस्तुत गर्न सकिन्छ भन्दैमा समाजमा अपच्य प्रस्तुत गर्नु पनि राम्रो होइन, बरु मौलिकतामा जोड दियो भने अब आउने भावी पीढ़ीले केही शिक्षा पाउनेछन् भन्दै जिल्ला अदालतले एक पटकलाई माफी दिँदै रिहा गरेको छ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
3: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेन।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन क्यान्सर हॉस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ

0: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास

गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-5357-526।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: सम्बन्धमा गाउने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
0: ज्ञान मसाला।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Home Care Seva, Home Care Seva.
1: Hello Home Care, Doctor Nurse, Caregiver को सेवा आयो घर घर.
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयरगिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा. हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार. फोन 061411777 मोबाइल 9856 89 2 77.

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165746458577903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपालको नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरामा बजार अनुगमन सम्बन्धी छलफल कार्यक्रम आयोजना, अनुगमनका क्रममा भएको व्यवहारप्रति निजी क्षेत्रको असन्तुष्टि। त्रिपुरेश्वर बस आगलागीमा मृतक अर्जुन दोङको पहिचान, मृतकका आफन्त प्रदर्शनमा। परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना, जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्याङ्क संकलन मुख्य उद्देश्य। बाढ़ी पीड़ितको लागि सुनचारी व्यवसाय संघ कास्कीको 12,56,791 रूपियाँ सहयोग। विपद प्रभावितको लागि पोखराको कञ्चन क्यापिटलले गर्यो 1,00,000 रूपियाँ सहयोग। चीनको ग्वाङडोङ स्थित कपड़ा कारखानामा आग लागे, 8 जनाको मृत्यु। सुडानमा खजूरको सीजन शुरू, दोन्दर आर्थिक संकटले किसानको उत्साहमा ब्रेक। र नेपाली महिला कराते टीम काता टोली एसियाली खेलकुदमा कास्य पदकको प्रतिस्पर्धामा असफल। एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्याण्डमाथि रोमाञ्चक जीतसहित नेपालको शुरूआत। बजार अनुगमनको नाममा व्यवसायहरूमाथि अभद्र व्यवहार गरिएको तथा दण्ड र जरिवानाको रसिद थमाएर वर्षौं लगाएर बनाएको ब्रान्ड नै नष्ट गरिएको गुनासोपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दवाब दुवै बढ़ाएको छ। सोमबार कास्कीका प्रमुख जिल्लाधिकारी कुमानसिंह गिरिङ गुरूङलाई यो विषयमा ध्यानाकर्षण गराएको पोखरा उद्योग वाणिज्य संघले मंगलबार प्रमुख जिल्लाधिकारी गुरूङको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल कालिकागण मालेपाटनका प्रमुख एसपी वसन्त बहादुर सिंह तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परीक्षक नवीन कार्कीको विशेष उपस्थितिमा संघ अन्तर्गत एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सभा गौतमको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र बास्तुलाको धन्यवाद तथा महासचिव सुदीप प्रधानाङ्गको सञ्चालनमा सम्पन्न भएको यो कार्यक्रममा संघ अन्तर्गतका वस्तुगत संघ संस्थाका अध्यक्ष एवं उद्योगी व्यवसायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्यसहित विषय प्रवेश गर्दै संघकी अध्यक्ष सभा गौतमले पोखरा उद्योग वाणिज्य संघले बजारमा अनुगमन नगर्न र गलत गर्नेलाई कार्यवाहीबाट अनुमति दियोस् भन्ने माग नराखेको बताउनुभयो। उपभोक्ताको अधिकारको पैरवी भइरहँदा उद्योगी व्यवसायहरूको अधिकारको पनि संरक्षण गर्नुपर्ने उहाँको भनाइरहेको थियो। उहाँले एमआरपी भन्दा बढ़ी मूल्य नलिन, सामान बेचेपछि बिल विजय जारी गर्न तथा कम मूल्यमा सामान खरिद नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह पनि गर्नुभयो। अध्यक्षले विषय प्रवेश गरेपछि बोल्ने व्यवसायीले उद्योगी व्यवसायीहरूले अनुगमनको क्रममा अमुक व्यक्तिलाई दोषी करार गर्ने प्रवृत्ति सही नभएको र अनुगमनभन्दा अगाडि नै सचेतना कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड़ दिएका थिए। प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गुरूङ तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत रहेर गरिने बजार अनुगमन, उपभोक्ताको स्वास्थ्य र आर्थिक सुरक्षा एवं उद्योगी व्यवसायका निम्ति स्वच्छ व्यवसायमा दर जुने अवसर भएको बताउनुभयो। साना व्यवसायहरूलाई ठूलो रकम जरिवाना गरिनु उचित नभएकोमा पनि दुवैजना सहमत देखिनुभयो। कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्लाधिकारी गुरूङले आफू व्यवसायको अधिकार रक्षा एवं सहजीकरणका निम्ति सधैँ सकारात्मक रहेको तर उपभोक्ता हितको पक्षमा काम गर्ने सवालमा कसैसँग सम्झौता नहुने बताउनुभयो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले असल व्यवसायीले पटक पटक आफ्नो व्यवसायको अनुगमनको माग गर्नुपर्ने तर्क गर्दै आफूले उपभोग गर्न नसक्ने वस्तु अर्कालाई बिक्री नगर्न व्यवसायसँग आग्रह गर्नुभयो। सामान्य किराना पसल चलाउने व्यक्तिलाई 3,00,000 जरिवाना उचित नभएको पनि उहाँले बताउनुभयो। बजार अनुगमनको क्रममा कसैलाई बदनामी गर्न नहुनेमा जोड़ दिँदै उहाँले अनुगमनमा जाने संचारकर्मीले त्यहीँबाट प्रत्यक्ष प्रसारण गर्दा पत्रकारिता आचार संहिता विपरीत हुने जिकिर पनि गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जीव बहादुर कोइरालाले अनुगमनको क्रममा कैफियत भेटिए कार्यवाही जायज भए पनि अनुगमनमा जाँदा प्रत्यक्ष प्रसारण गर्दै कसैलाई दोषी करार नगर्न आग्रह गर्नुभयो। साँच्चुकै अनुगमन गर्ने हो भने पहिला पोखरामा अवैध रूपले सञ्चालन भएका व्यवसायमा आँखा लगाउनुपर्नेमा उहाँको जोड़ थियो। व्यवसायी मोती भुजेलले 120 रूपियाँ किलोग्राममा किनेको चिनी व्यवसायीले 110 रूपियाँमा बेच्न नसक्ने बताउँदै अनुगमन टोलीका व्यक्तिहरूले विषयवस्तुबारे कम जानकारी राख्ने गरेको जिकिर गर्नुभयो। उहाँले प्रशासकले प्रशासन नै चलाउनुपर्ने तर शासन चलाउन नहुने पनि बताउनुभयो। अर्का व्यवसायी खगेन्द्र केसीले दर्ता बिना चलेका फर्निचर उद्योगलाई करको दायरामा ल्याउन माग गर्नुभयो। चिन्तामणी खरेलले अनलाइनमा सस्तो मूल्य राखेर विभिन्न विद्युतीय सामग्री बिक्रीको
प्रचार गरिएको बताउँदै त्यो प्रवृत्ति रोक्नुपर्ने धारणा राख्नुभयो। पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोविन्दबहादुर केसीले सचेतनापछि मात्र बजार अनुगमन हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यसमिति सदस्य रामकर्णले अनुगमन हल्लाका निम्ति हुन नहुनेमा जोड़ दिनुभयो। व्यवसायी शोभाकान्त चापागाईले खाद्य र अखाद्य वस्तु छुट्याउने वस्तुनिष्ठ आधारबारे जानकारी दिनुपर्ने बताउनुभयो। विजेन्द्र चौधरीले अनुगमनमा विज्ञलाई समावेश गर्नुपर्ने बताउनुभयो। ओमनाथ ढकालले साना व्यवसायीलाई टिकाउन ठूला व्यवसायीमाथि निगरानी बढ़ाउन माग गर्नुभयो। व्यवसायी उषा तिमिल सिन्हाले व्यवसायीलाई चोरेर ल्याएको सामान बेचे जस्तो व्यवहार नगर्न आग्रह गर्दै फुटपाथमा हुने अवैध व्यवसाय रोक्न माग गर्नुभयो। कमल नेउपानेले पानीपुरी र चटपट जस्ता फुटपाथमा बेचिने खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो। तेजेन्द्र पौडेलले अनुगमन गर्दा सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै व्यवसाय विष्णु अधिकारीले दर्ता नभएका अटोको काम गर्नेलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आग लागि हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायातको 5X42474 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आग लागि हुँदा जलेर घाइते भएका चालकको उपचारको क्रममा किर्तिपुर स्थित वर्ण अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ हुनुहुन्छ। मृतक चालक तामाङ विक्रमसम्म 2082 कार्तिकमा बालाजुमा बस पल्टिँदा तीनजना घाइते भएको घटनामा संलग्न रहे घटना पश्चात फरार रहेको बुझिएको छ। मृतक तामाङले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताउनु भएको छ। 3 महिना अगाडि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ। त्रिपुरेश्वर घटनामा पनि दावा लामाको नाममा रहेको सवारी चालक अनुमति पत्र प्रयोग गरेको परिसरले जनाएको छ। अनुसन्धानको क्रममा मृतक चालकले दावा लामाको नाममा रहेको ब्याङ्क खाता तथा नागरिकता समेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ। मृतक चालकले अन्य व्यक्तिको नाममा जारी भएका परिचय पत्र तथा कागजात प्रयोग गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताउनुभयो। यसैबीच चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन्। घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार किर्तिपुर स्थित वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। घटनाको सत्य तथ्य छानबिन दोषीमाथि कार्यवाही तथा पीड़ित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रदर्शन गरेका हुन्। करिब 22 वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ। दुवै श्रीमती र छोरासहित परिवारका सदस्यहरू अहिले किर्तिपुर वर्ण अस्पतालमा रहेका छन्। आफन्तले उनको शव बुझ्न मानेका छैनन्। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारको क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा पनि उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठ भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो। सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो। उहाँले केही महिना अघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिदालले घटनाले प्रहरीको कार्यशैली यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। उहाँले चालकको तलब सुविधा कामको समय आत्मसम्मान र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुग्नुपर्ने भन्दै सरकार यातायात व्यवसाय र ट्राफिक प्रहरीलाई आफ्नो कार्यशैलीको समीक्षा गर्न आग्रह गर्नुभयो। त्रिपुरेश्वरमै यसअगाडि गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो। सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णत अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअगाडि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारी विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री बालुवाटारबाट सिधै विमानस्थल जाने र विशिष्ट कस्ते हुँदै विमानतर्फ जाने तयारी छ। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधिमण्डलसहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ।
टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णय विरूद्ध रिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको छ। उहाँलाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरूद्धको रिट खारेज भएको सर्वोच्च अदालतको दैनिक पेशी सूचीमा उल्लेख छ। 2072 भदौ 7 गते कैलालीको टीकापुरमा थरूहट थारूवान संघर्ष समितिको आन्दोलन हिंसात्मक रूपमा अगाडि जाँदा 8 जना प्रहरी र 1 नाबालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण नेउपाने, प्रहरी निरीक्षक द्वय बलराम विष्ट र केशव बोहरा, हवलदार श्याम बहादुर खड्का, प्रहरी जवान लोकेन्द्र बहादुर सन्त, सशस्त्र प्रहरीका वरिष्ठ हवलदार ललित साउद, सहायक

उहाँले भन्नुभयो जलवायु कूटनीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भनेर हामीले परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना गरिएको हो। उक्त शाखाले मूलत तीनवटा विषयमा काम गर्नेछ, एउटा जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, दोस्रो जलवायु परिवर्तन र यसको प्रभावबारे संस्थागत हिसाबले काम गर्ने र जलवायु प्रतिकारका कामहरू प्रभावकारी हिसाबले अगाडि बढ़ाउने उद्देश्यले यो शाखाको स्थापना गरिएको हो। अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक बहसको आवश्यकताको लागि संस्थाको आवश्यकता त हामीलाई पहिले नै थियो। रसुवाको भोटेकोसी तथा त्रिशुली नदीमा आएको बाढ़ीले यस आवश्यकतालाई थप बल पुर्याएको आवश्यकता हो। जलवायु परिवर्तन र त्यसका प्रभावका विषयमा विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढ़ाउन शाखा स्थापना गरिएको उहाँको भनाइ छ। उहाँले संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संघ संस्था महाशाखा अन्तर्गत रहने गरी उक्त शाखा खड़ा गरिएको पनि बताउनु भएको छ। प्रवक्ता क्षेत्रीले शाखाले अन्तर्राष्ट्रिय मंचमा हुने जलवायु परिवर्तन सम्बन्धीका सम्मेलन तथा सभामा सहभागी हुँदा सरकारको कार्ययोजना र गृह कार्यमा समेत सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।

0: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्ने क्यान्सर पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट शत प्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले तथा त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गराउन अनुरोध पनि गरिसकिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने पनि बताइएको छ। हिमपात र निरन्तर वर्षाका कारण मनास्लु गएका आरोही बीच बाटोबाटै फर्किन थालेका छन्। दुई हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेको मनास्लु हिमाल नजिकैको चुम्नरूबी गाउँपालिका एक सामा गाउँका वडा अध्यक्ष कर्मा छेवाङ लामाले बताउनु भएको छ। मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फीट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभएको छ। मनसूनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उहाँको भनाइ छ। विगतका वर्षमा त्यस क्षेत्रमा हत्तपत्त वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकोमा यसपटक भने दुई हप्तादेखि निरन्तर पानी रहेको स्थानीय व्यवसायी प्रबल लामा बताउनुहुन्छ। बदलिएको मनसूनको कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामा गाउँका होटल व्यवसायी मिङमार छिरिङ लामाले बताउनु भएको छ। विश्वमै प्रख्यात 8,163 मिटर अग्लो मनास्लु आरोहण गर्न एसयममा झण्डै 500 आरोहीले अनुमति लिएका थिए। सरकारले यसबाट 22,48,14,000 रूपियाँ राजस्व प्राप्त गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560-26579, 98560-26579।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर

0: बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: सुवर्ण अवसर।
3: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू:
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग। पोखराका सुनचाँदी व्यवसायीहरूले रसुवा भुटेपछि क्षेत्रमा आएको बाढ़ी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाको लागि आर्थिक सहयोग गरेका छन्। सुनचाँदी व्यवसाय संघ कास्कीले संघमा आबद्ध सुनचाँदी व्यवसाय तथा कालीगढ़बाट रकम संकलन गरी सहयोग गरिएको जानकारी दिएको हो। संघका अनुसार व्यवसाय तथा कालीगढ़बाट संकलन भएको 12,56,791 रूपियाँ बाढ़ी पीड़ितको राहत तथा सहयोगको लागि प्रधानमन्त्री दैविक रूपको उद्धारको समझमा गरिएको हो। संघले विपदको परिस्थितिमा पीड़ित नागरिकलाई तत्काल राहत तथा सामाजिक उत्तरदायित्व पूरा गर्न व्यवसायहरूबाट सहयोग गरिएको महासचिव कमल बहादुर सुनारले जानकारी दिनुभएको छ। संघले सहयोग गर्ने सम्पूर्ण व्यवसाय तथा कालीगढ़प्रति धन्यवाद समेत व्यक्त गरेको छ। संघका महासचिव कमल बहादुर सुनार र अध्यक्ष भविन्द्र विश्वकर्मा लगायतले मंगलबार डिपोजिट भाउचर कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई हस्तान्तरण गर्नुभयो। नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको अध्यक्ष भविन्द्र विश्वकर्माको भनाइ छ। विपदको यस समयमा सहयोग गरेकोमा प्रमुख जिल्लाधिकारी गुरूङले संघलाई धन्यवाद ज्ञापन गर्नुभयो। कञ्चन क्यापिटल प्रणालीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गरेको छ। कञ्चन क्यापिटल प्रणालीले विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले 1,00,000 रूपियाँ सहयोग गरेको हो। सहयोग रकम जम्मा गरिएको भाउचर कञ्चन क्यापिटलका प्रतिनिधिहरूले आज जिल्ला प्रशासन कार्य कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङलाई हस्तान्तरण गरेका हुन्। भोटेकोशी रसुवा लगायतका विभिन्न क्षेत्रमा प्राकृतिक विपदका कारण ठूलो जनधनको क्षति भइरहेको बेला पीड़ित नागरिकको राहत र पुनर्स्थापनाको लागि सहयोग आवश्यक रहेको भन्दै कञ्चन क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको अध्यक्ष नितिन बज्राचार्यले बताउनु भएको छ। भौचर हस्तान्तरण गर्दै बज्राचार्यले प्रतिनिधिहरूले विपदको समयमा पीड़ित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको बताउनुभयो। प्रमुख जिल्लाधिकारी गुरूङले विपदको बेला पीड़ितको राहतको लागि गरिएको सहयोगप्रति कञ्चन क्यापिटललाई धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोग उचित प्रयोजनमा प्रयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। कञ्चन क्यापिटलले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। अनुपर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण चीनको ग्वांगडोङ प्रान्त स्थित फोसान शहरको एक कपड़ा कारखानामा भएको भीषण आग लागिमा परि 8 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार सो दुर्घटनामा अन्य 1 जना घाइते भएका छन्। फोसान शहरको सुन्दे जिल्ला स्थित जुनान टाउनशिपमा रहेको चाइसिङ औद्योगिक पार्कको एक कारखानामा आगलागी शुरू भएको थियो। सूचना प्राप्त हुनसाथ घटनास्थलमा खटिएका अग्नि नियन्त्रकहरूले करिब 30 मिनटभित्र आगो नियन्त्रणमा लिएका थिए। अपरान्ह 4:10 बजेसम्ममा आगो पूर्ण रूपमा निभाइएको सुन्देको आपतकालीन व्यवस्थापन विभागले जनाएको छ। आगलागी भएको दुईतले पक्की भवन डेनिस कपड़ा धुने र अन्य उत्पादन कार्यका लागि प्रयोग हुँदै आएको थियो। सुडानको उत्तरी क्षेत्र स्थित अल दाबाहका खजूर बगैंचाहरूमा अहिले खजूर टिप्ने र सुकाउने कामले गति लिएको छ। तर यस वर्षको सिजन किसानको लागि खुशीभन्दा बढ़ी चुनौती बोकेर आएको छ। जारी गृहयुद्ध, बढ़दो इन्धन र विद्युतको मूल्यवृद्धि र खजूरको सुनिश्चित मूल्य नहुँदा किसान मारमा परेका छन्। खजूर खेती उत्तर सुडानको अर्थतन्त्र र रोजगारीको मुख्य आधार हो। यद्यपि अप्रेल 2023 सुडानी सेना र अर्धसैनिक बलबीच जारी द्वन्द्वले कृषि लगायत सम्पूर्ण आर्थिक गतिविधिमा गम्भीर असर पुर्याएको छ। दशकौंदेखि यस क्षेत्रमा काम गर्दै आएका पाम क्लाइम्बर सलीम बिलालले वर्तमान आर्थिक अवस्थाले खजूर व्यवसायले नराम्ररी गाँजेको बताउनु भएको छ। उहाँले खजूरको मूल्य निर्धारणमा सरकारी हस्तक्षेपको अभाव मुख्य समस्या रहेको उल्लेख गर्नुभयो। किसान अवाद सालेहका अनुसार विद्युत आपूर्तिमा देखिएको समस्या र युद्धको कारण उत्पादनमा उल्लेखे गिरावट आएको छ। बढ़दो लागतको कारण यस वर्षको खजूर खेतीबाट अपेक्षित प्रतिफल प्राप्त हुने सम्भावना निकै कम छ। विज्ञहरूका अनुसार सुडानको द्वन्द्वले लाखौं नागरिकलाई विस्थापित बनाउनको साथै हजारौंको ज्यान लिइसकेको छ। नेपाली महिला करान्ते टीम काताटोली जापानमा जारी 20 एसियाली खेलकुदमा काँस्य पदकको प्रतिस्पर्धामा असफल भएको छ। नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलो पटक प्रतिस्पर्धा गरे पनि सफलता पाउन सकेन। तो यो हासी जिम्नेसियममा मंगलबार सम्पन्न

0: लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी इसीजी इइजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: फिस्टल आईबीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
6: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईबीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-082-85-1717 98-082-85-1717
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 0

0: 5770077 97 36 36 8 17
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11900

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2-77
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-585-86-536 मोबाइल 98-560-00-536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हो यार, आजको पास त उतै होला हो यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हेर भरू, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082 98-461-48-082।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
8: वर्ज पेन्स
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
11: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
11: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
12: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: टाइम चेक
15: यति बेला साँझको 7 बजेको छ
16: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
17: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं।
3: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
4: रंग बहार, रंग बहार।
5: वर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
4: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्जर पेंट।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: रंग बहार
10: वर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
9: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: वर्जर पेन्ट।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
13: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
16: होम केयर सेवा, होम केयर सेवा,
13: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
17: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्स को उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: रंगबहार रंगबहार
10: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्कस।
11: हेलो
12: हजुर नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?

0: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनुहोस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
6: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ।
10: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असोज 17 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: दुर्गाको किटाउको दुख्न तिमै दूर गर्ने झन्डुबाम एक बाम तीन काम झन्डुबाम दुर्गाको किटाउको दुख्ने तिमै आरा।
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
18: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
19: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
20: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 98-560-1031 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536। मोबाइल 9956600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंग बहार रंग बहार
11: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
10: वर्ज पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
13: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
16: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
17: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ, सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: बढे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनजाति प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्जुर गर्दैछौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 यसको इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख

0: हानिकारक वायु प्रदूषण निम्ति आएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका दुईजना प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
2: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडेकोशी बाढ़ी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, तीको विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
1: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
3: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्प्रिहेन्सन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
1: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
4: शुरूमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन, खालि शक्तिशाली निम्नचापीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो, होइन, 7 गते राति र 8 गते को बिहानको बीचमा चाहिँ

0: ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोचेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ होइन। तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिदिन्छ।
1: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
0: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
1: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
0: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
0: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोशीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने, संक्षेपमा भनिदिनुहोस् न।
0: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ। र केही जिज्ञासा भएमा 11 पर्छ

जलवायु कूटनीतिक शाखा स्थापना, जलवायु परिवर्तन बारे अनुसन्धान तथा तथ्यांक संकलन मुख्य उद्देश्य। बाढ़ी पीड़ितका लागि सुनचारी व्यवसाय संघ कास्कीको 12,56,791 रूपियाँ सहयोग, विपद प्रभावितका लागि पोखराको कञ्चन क्यापिटलले गर्यो 1,00,000 रूपियाँ सहयोग। चीनको ग्वांगडोङ स्थित कपड़ा कारखानामा आग लागि 8 जनाको मृत्यु। सुडानमा खजूरको सीजन शुरू, द्वन्द्व र आर्थिक संकटले किसानको उत्साहमा ब्रेक। र नेपाली महिला कराते टीम काता टोली एसियाली खेलकुदमा कास्य पदकको प्रतिस्पर्धामा असफल। एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्याण्डमाथि रोमाञ्चक जीतसहित नेपालको शुरूआत। बजार अनुगमनको नाममा व्यवसायहरूमाथि अभद्र व्यवहार गरिएको तथा दण्ड र जरिवानाको रसिद थमाएर वर्षौं लगाएर बनाएको ब्रान्ड नै नष्ट गरिएको गुनासोपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दवाब दुवै बढ़ाएको छ। सोमबार कास्कीका प्रमुख जिल्लाधिकारी कमानसिंह गुरूङलाई यो विषयमा ध्यानकर्षण गराएको पोखरा उद्योग वाणिज्य संघले मंगलबार प्रमुख जिल्लाधिकारी गुरूङको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल कालिकागण मारेपाटनका प्रमुख एसपी वसन्त कुमार सिंह तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परीक्षक नवीन कार्कीको विशेष उपस्थितिमा संघ अन्तर्गत एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र मास्तोलाको धन्यवाद तथा महासचिव सुदीप प्रधानाङ्गको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा संघ अन्तर्गतका वस्तुगत संघ संस्थाका अध्यक्ष एवं उद्योगी व्यवसायहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्यसहित विषय प्रवेश गर्दै संघीय अध्यक्ष शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघले बजारमा अनुगमन नगर्न र गलत गर्नेलाई कार्यवाहीबाट उन्मुक्ति दियोस् भन्ने माग नराखेको बताउनुभयो। उपभोक्ताको अधिकारको पैरवी भइरहँदा उद्योगी व्यवसायहरूको अधिकारको पनि संरक्षण गर्नुपर्ने उहाँको भनाइरहेको थियो। उहाँले एमआरपी भन्दा बढ़ी मूल्य नलिन सामान बेचेपछि बिल बिजक जारी गर्न तथा कम मूल्यमा सामान खरिद नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह पनि गर्नुभयो। अध्यक्षले विषय प्रवेश गरेपछि बोल्ने व्यवसायीहरू उद्योगी व्यवसायीले अनुगमनको क्रममा अमुक व्यक्तिलाई दोषी करार गर्ने प्रवृत्ति सही नभएको र अनुगमनभन्दा अगाडि नै सचेतना कार्यक्रमहरू आयोजना गरिनुपर्नेमा जोड़ दिनुभयो। प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी गुरूङ तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत रहेर गरिने बजार अनुगमन उपभोक्ताको स्वास्थ्य र आर्थिक सुरक्षा एवं उद्योगी व्यवसायका निम्ति स्वच्छ व्यवसायीमा दर्ज हुने अवसर भएको बताउनुभयो। साना व्यवसायहरूलाई ठूलो रकम जरिवाना गरिनु उचित नभएकोमा पनि दुवैजना सहमत देखिनुभयो। कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्लाधिकारी गुरूङले आफू व्यवसायको अधिकार रक्षा एवं सहजीकरणका निम्ति सधैं सकारात्मक रहेको तर उपभोक्ता हितको पक्षमा काम गर्ने सवालमा कसैसँग सम्झौता नहुने बताउनुभयो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले असल व्यवसायीले पटक पटक आफ्नो व्यवसायको अनुगमनको माग गर्नुपर्ने तर्क गर्दै आफूले उपभोग गर्न नसक्ने वस्तु अर्कालाई बिक्री नगर्न व्यवसायसँग आग्रह गर्नुभयो। सामान्य किराना पसल चलाउने व्यक्तिलाई 3,00,000 जरिवाना उचित नभएको भन्दै उहाँले बजार अनुगमनका क्रममा कसैलाई बदनामी गर्न नहुनेमा जोड़ दिनुभयो। अनुगमनमा जाने संचारकर्मीले त्यहीँबाट प्रत्यक्ष प्रसारण गर्दा पत्रकारिता आचार संहिता विपरीत हुने जिक्र पनि गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जीव बहादुर गोइरालाले अनुगमनको क्रममा कैफियत भेटिए कार्यवाही जायज भए पनि अनुगमनमा जाँदा प्रत्यक्ष प्रसारण गर्दै कसैलाई दोषी करार नगर्न आग्रह गर्नुभयो। साँच्चीकै अनुगमन गर्ने हो भने पहिला पोखरामा अवैध रूपले सञ्चालन भएका व्यवसायमा आँखा लगाउनुपर्नेमा उहाँको जोड़ थियो। व्यवसायी मोती भुजेलले 120 रूपियाँ किलोग्राममा किनेको चिनी व्यवसायीले 110 रूपियाँ बेच्न नसक्ने बताउँदै अनुगमन टोलीका व्यक्तिहरूले विषयवस्तुबारे कम जानकारी राख्ने गरेको जिकिर गर्नुभयो। उहाँले प्रशासकले प्रशासन नै चलाउनुपर्ने तर शासन चलाउन नहुने बताउनुभयो। अर्का व्यवसायी खगेन्द्र केसीले दर्ता बिना चलेका फर्निचर उद्योगलाई करको दायरामा ल्याउन माग गर्नुभयो। चिन्तामणी खरेलले अनलाइन सस्तो मूल्य राखेर विभिन्न विद्युतीय सामग्री बिक्रीको प्रचार गरिएको बताउँदै त्यो प्रवृत्ति रोक्नुपर्ने धारणा राख्नुभयो। पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोविन्द बहादुर केसीले सचेतनापछि मात्र बजार अनुगमन हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यसमिति सदस्य राम कणेलले अनुगमन हल्लाका निम्ति हुन नहुनेमा जोड़ दिनुभयो। व्यवसायी शोभाकान्त चापागाईले खाद्य र अखाद्य वस्तु छुट्याउने वस्तुनिष्ठ अवधारणाबारे जानकारी दिनुपर्ने बताउनुभयो। विजेन्द्र चौधरीले अनुगमनमा विज्ञलाई समावेश गर्नुपर्ने बताउनुभयो। भवनाथ ढकालले साना व्यवसायलाई टिकाउन ठूला व्यवसायमाथि निगरानी बढ़ाउन माग गर्नुभयो। व्यवसायी उषा तिमिलसेनाले व्यवसायीलाई चोरेर ल्याएको सामान बेचे जस्तो व्यवहार नगर्न आग्रह गर्दै फुटपाथमा हुने अवैध व्यवसाय रोक्न माग गर्नुभयो। कमल नेउपानेले पानीपुरी र चटपट जस्ता फुटपाथमा बेचिने खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो। तेजेन्द्र पौडेलले अनुगमन गर्दा सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो।

0: चाहिँ विष्णु अधिकारीले दर्ता नभएका अटोका काम गर्नेलाई करको दायरामा ल्याउनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश सरकारका प्रमुख सचिव भूपाल बरालले सहज आपूर्ति व्यवस्थापन, बजारमा हुने मिसावट तथा महँगी नियन्त्रणका लागि व्यवसायले कानून र आचार संहिताको पालना गर्दै आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकारको सहकार्यमा मंगलबार पोखरामा आयोजित सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रण विषय अन्तर्क्रियामा बोल्दै प्रमुख सचिव बरालले कार्यवाही गर्नुको उद्देश्य दण्ड दिनु मात्र नभई त्यसबाट सांकेतिक रूपमा सन्देश प्रवाह गर्नु रहेको बताउनुभयो। उहाँले कुनै पनि पेशा तथा व्यवसाय निश्चित कोड अफ कण्डक्ट अर्थात आचार संहिताभित्र बाँधिनुपर्ने बताउनुभयो। नियमनकारी निकायले अनुगमन गरेर कार्यवाही गर्छ भन्ने डरले मात्र व्यवसाय सञ्चालन गर्ने भन्दा पनि व्यवसाय स्वयं जिम्मेवार र अनुशासित हुनुपर्ने उहाँको भनाइ थियो। सधैँ अरू आउँछन् र जरिवाना गर्छन् भनेर डराएर मात्र हुँदैन, उहाँले भन्नुभयो। कुनै पनि पेशा र व्यवसाय निश्चित आचार संहिताभित्र बाँधिनुपर्छ। प्रमुख सचिव बरालले व्यक्तिको भूमिका र जिम्मेवारी ठाउँ अनुसार फरक हुने भए पनि प्रत्यक्ष रूपमा जनताको जीवनसँग जोडिएका वस्तु तथा सेवामा लापरवाही गर्न नहुने बताउनुभयो। उपभोक्ताको स्वास्थ्य, दैनिक जीवन र सुरक्षासँग जोडिएका विषयमा व्यवसाय तथा सम्बन्धित निकाय थप संवेदनशील बन्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले समाजमा अनुशासन कायम गर्न कानून निर्माण गरिने र निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको रहेको बताउनुभयो। उहाँले कानूनले तोकिएको सीमाभन्दा बाहिर गएर काम नगर्न सबै पक्ष सचेत हुनुपर्ने उल्लेख गर्नुभयो। प्रमुख जिल्लाधिकारी गुरूङले सम्बन्धित सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने हो भने कालोबजारी, मिसावट लगायतका समस्या न्यूनीकरण गर्न सकिने बताउनुभयो। बजारलाई व्यवस्थित बनाउन व्यवसायी, उपभोक्ता र नियमनकारी निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले पोखरामा म्याद गुज्रिएका तथा बिग्रिएका सामग्री पुनः प्याकेजिङ गरी बिक्री गर्ने गरेको भेटिएपछि कार्यवाही गरिएको जानकारी दिनुभयो। उहाँले गैर कानूनी काम नगर्न सम्बन्धित व्यवसाय लाग्दा गरिएको बताउँदै कानून कार्यान्वयनका क्रममा हुने कार्यवाहीलाई व्यवसायले विरोधको विषय बनाउन नहुने धारणा राख्नुभयो। उहाँका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने वस्तुको बिक्री वितरणमा विशेष सावधानी आवश्यक छ। बजार अनुगमन तथा नियमनको उद्देश्य व्यवसाय बन्द गराउनु नभई उपभोक्ताको अधिकार संरक्षण गर्नु र बजारलाई व्यवस्थित बनाउनु रहेको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले नियमनकारी निकायको प्रभावकारी अनुगमन नहुँदा ग्यास लगायतका व्यवसायी समेत समस्यामा पर्ने गरेको बताउनुभयो। विगतमा गैर कानूनी काम हुँदा समयमै कार्यवाही हुन नसक्दा अहिले त्यसको असर देखिएको उहाँको भनाइ थियो। त्यस्तै शक्ति ग्यास प्रणालीका निर्देशक मेघराज पौडेलले आपूर्ति व्यवस्थापनमा काठमाडौँ केन्द्रित नीतिका कारण पोखरा लगायतका अन्य क्षेत्रमा ग्यासको अभाव हुने गरेको बताउनुभयो। उपत्यकामा मात्र बढ़ी ध्यान केन्द्रित गर्दा बाहिरी जिल्लामा आपूर्ति प्रभावित हुने भएकोले समानुपातिक वितरण प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन तथा उद्योग तथा पर्यटन मन्त्रालयका महाशाखा प्रमुख महराज ढकाल र सहायक प्रमुख जिल्लाधिकारी बरालले सहज आपूर्ति, उपभोक्ता अधिकार, बजार अनुगमन, मिसावट तथा महँगी नियन्त्रण लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष श्री बहादुर भुजेल, पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी लगायतले बजार व्यवस्थापन तथा आपूर्ति प्रणालीसँग सम्बन्धित विषयमा धारणा राख्नु भएको थियो। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चकी सचिव अधिवक्ता गीता आचार्यले गर्नुभएको थियो। संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ 7 बजे कतारको दोहा हुँदै अमेरिकाको न्यूयर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई कतारको दुवा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ। त्यसपछि उहाँ दुवाबाट असोज 7 गते बुधबार न्यूयर्कतर्फ हुनुहुनेछ। न्यूयर्क स्थित जोन एफ केन्डी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत लगायतका अधिकारीहरूले उहाँलाई स्वागत गर्नुहुनेछ। विमानस्थलबाट उहाँ सीधा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयर्क स्थित नेपालका महावाणिज्य दूतले कर्मश ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ। भ्रमणको अर्को दिन अर्थात असोज 8 गते बिहिबार प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यस लगत्तै उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। सम्भाषण र भेटवार्ताको काम सकेर प्रधानमन्त्री शाह असोज 9 गते शुक्रबार न्यूयर्कबाट दोहा प्रस्थान गर्नुहुनेछ। उहाँलाई दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा विदाई गर्नुहुनेछ। त्यसपछि उहाँ यात्रा पूरा गरी असोज 10 गते शनिबार काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिको अन्नपूर्ण गाउँपालिकामा छलफल कार्यक्रम सम्पन्न भएको छ। वडाको सिमाना हेरफेर सम्बन्धमा अन्नपूर्ण गाउँपालिकाबाट प्राप्त प्रस्ताव उपर छलफल गर्न उक्त अन्तर्क्रिया आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बताउनु भएको छ। प्रमुख पौडेलले नेपाल सरकार मन्त्री परिषदको निर्णय मुताबिक भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनको असार 4 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गरिरहेको उल्लेख गर्नुभएको छ। निर्धारित मापदण्ड अनुसार पालिकाको संख्या र सिमाना हेरफेर वा एक आपसमा गाविने प्रस्ताव गर्दा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 3 उपदफा 2 बमोजिम जनसंख्या भूगोल प्रशासनिक सुगमता पूर्वाधार विकासको अवस्था आर्थिक सक्षमता प्राकृतिक स्रोत साधनको उपलब्धता भाषिक सांस्कृतिक तथा सामुदायिक बनोटलाई प्रमुख आधार बनाउनु पर्ने उल्लेख छ। त्यस्तै वडाको संख्या सिमाना र केन्द्र हेरफेर गर्ने वा वडाहरू एक आपसमा गाविने प्रस्ताव गर्दा सो ऐनको दफा 5 उपदफा 3 बमोजिम जनसंख्या वितरणको अवस्था भौगोलिक निरन्तरता अनुकूलता तथा विशिष्टता भाषिक सांस्कृतिक तथा सामाजिक विशिष्टता सेवा सुविधा वितरणको अवस्था र विद्यमान भौतिक पूर्वाधारलाई मुख्य आधार बनाउनु पर्ने उल्लेख छ। मापदण्ड बहुमजिम सिमाना हेरफेर गर्न सम्बन्धित पालिकाको तत्काल कायम रहेको सदस्य संख्याको 2/3 बहुमतले पारित गरेर प्रदेश सरकारमा सिफारिश गर्नुपर्ने र त्यसको 15 दिनभित्र प्रदेश सरकारले नेपाल सरकारमा सिफारिश गर्नुपर्ने उल्लेख छ। प्राप्त सुझाव र निर्णय मुताबिक केन्द्र र सिमाना नेपाल सरकारले निर्धारण गर्ने उल्लेख छ। मापदण्डमा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 3, 5, 6, 7, 8 बमोजिम पुनरावलोकन हुन सक्ने उल्लेख छ। सो मापदण्ड बमोजिम जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा 7 सदस्यीय समिति गठन भएको थियो। समितिका सदस्यहरूमा सम्बन्धित स्थानीय तहका अध्यक्ष वा प्रमुख सहायक प्रमुख जिल्लाधिकारी नापी कार्यालयका प्रमुख भूमि प्रशासन कार्यालयका प्रमुख सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ भने जिल्ला समन्वय अधिकारी सदस्य सचिव तोकिएको छ। छलफलमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी उपाध्यक्ष चन्द्रकला पौडेलले प्रस्तावित सीमांकनका सम्बन्धमा चर्चा गर्नुभएको थियो। निर्धारित मापदण्ड र कार्यको बारेमा समितिका सदस्य सचिव समेत रहनुभएका जिल्ला समन्वय अधिकारी नवराज बरालले प्रकाश पार्नुभएको थियो। समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। बैठकमा सो पालिकाका वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131 97150 01031। पोखरा न्यू रोड बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा, मोबाइल नम्बर 98560265779, 98560265779।
4: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
1: फिस्टेल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अनुपर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आग लागि हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। रिद्धिसिद्धि यातायातको 5542 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आग लागि हुँदा जलेर घाइते भएका चालकको उपचारको क्रममा किर्तिपुर स्थित वर्ण अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ परीक्षक दिलीप घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ हुन्। मृतक चालक तामाङ विक्रम सम्वत 2082 कार्तिकमा बालाजुमा बस पल्टिँदा 3 जना घाइते भएको घटनामा संलग्न रही घटना पश्चात फरार रहेको बुझिएको छ। मृतक तामाङले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताउनु भएको छ। 3 महिना अघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दावा तामाङको नाममा जारी भएको सचिव सवारी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीले जनाएको छ। यसैबीच चालकका आफन्तहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार किर्तिपुर स्थित वन अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारको क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनाहीनताको पराकाष्ठ भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो। सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो। उहाँले केही महिना अघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनुभयो। विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले बारेको प्रभावले नेपालको संस्कृति सभ्यता र अस्तित्वमै चुनौती देखिएकोले जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकारको लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभएको छ। सिटी वान टेलिभिजनले रसुवाको भोटेकुसी क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकको सहयोगार्थ 1,11,111 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। टेलिभिजनले आयोजना गरेको प्रदेश स्तरीय 5 औं खुल्ला 30 गीत प्रतियोगिता 2083 बचत भएको रकम बाढ़ी पीड़ितको सहयोगको लागि कोषमा जम्मा गरिएको हो। यसपटकको 30 गीत प्रतियोगितामा पनि भोटेकुसी बाढ़ीबाट प्रभावित नागरिकलाई समर्पण गरिएको थियो। टेलिभिजनले जम्मा गरेको रकमको भौचर मंगलबार अध्यक्ष पवन कुमार प्रजापति, सचिव सुरेश श्रेष्ठ, बोर्ड सदस्य तथा 30 गीत प्रतियोगिता संयोजक सुषमा थापा पाण्डे, बोर्ड सदस्य कमल बहादुर सुनार, प्रबन्ध निर्देशक अनिसा श्रेष्ठ लगायतले कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङलाई हस्तान्तरण गर्नुभएको थियो। पोखराका सुनचाँदी व्यवसायहरूले रसुवा भोटेकोसी क्षेत्रमा आएको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाको लागि आर्थिक सहयोग गरेका छन्। सुनचाँदी व्यवसाय संघ कास्कीले संघमा आबद्ध सुनचाँदी व्यवसाय तथा कालीगढ़बाट रकम संकलन गरी सहयोग गरिएको जानकारी दिएको हो। संघका अनुसार व्यवसाय तथा कालीगढ़बाट संकलन भएको 12,56,791 रूपियाँ बाढ़ी पीड़ितको राहत तथा सहयोगको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। संघले विपदको परिस्थितिमा पीड़ित नागरिकलाई तत्काल राहत तथा सामाजिक उत्तरदायित्व पूरा गर्न व्यवसायहरूबाट सहयोग गरिएको महासचिव कमल बहादुर सुनारले जानकारी दिनुभएको छ। यस्तै कञ्चन क्यापिटल प्रणालीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गरेको छ। क्यापिटलले विपदबाट प्रभावित

0: प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असोज 16 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 17 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी

0: गुणस्तरमा सजग र सचेत छन्।
1: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
0: यी गरगहना बिक्री वा साफ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुनचाबी दोकानको प्रतिबद्धता।
1: फोन 5308 15
0: 5308 15
1: मोबाइल नम्बर 9855228071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
4: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
3: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
4: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
3: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
4: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
3: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
4: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन रिप कार्यान्वयन गर।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हेलो,
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
10: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
11: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
10: बर्जर पेंट

0: Ratoni.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको। यति बेला रातिको 10 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।